0: आवेदन परेको छ।
1: बागमती प्रदेशका बिना विभागीय मन्त्रीहरूले बिहिबार जिम्मेवारी पाएका छन्। बुधबार सत्ता गठबन्धनबाट नेकपा एमाले बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाले तीन बिना विभागीय मन्त्रीको जिम्मेवारी तोक्नु भएको हो।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कौडेल नेतृत्वको सरकार विरूद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ। नेकपाले केन्द्रमा एमालेसँग नचिकेको खबर बाहिरिएका बेला कर्णालीमा भने कांग्रेससँग मिलेर मुख्यमन्त्री हटाउन नेकपाले सर्वसम्मत निर्णय गरेको हो।
1: बागमती प्रदेश सरकारले नागरिकका गुनासा उजुरी तथा सुझावको छिटो सुनवाई र कार्यान्वयन गर्ने उद्देश्यले हेलो सीएम सेवा सञ्चालनमा ल्याएको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा स्थापना गरिएको हेलो सीएम डेस्कको बिहिबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले शुभारम्भ गर्नुभयो।
0: सत्याग्रही प्राध्यापक डाक्टर गोविन्द केसीले शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय ऐन हतारमा ल्याइएको भन्दै असहमति जनाउनु भएको छ। विभिन्न पाँच गति मार्ग सहित बिहिबारदेखि धनगढ़ीमा आमरण अनसन बस्ने घोषणा गर्दै केसीले केटा मेडिकल कलेज सञ्चालनको अन्तिम तयारी भइरहेका बेला स्वार्थपूर्तिका लागि विश्वविद्यालय लाद्ने कार्य भएको जिकिर समेत गरेका छन्। त्यस्तै दशकौंदेखि विशिष्ट सेवा दिँदै आएको त्रिवेणी चिकित्सालय अध्ययन संस्थान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता स्थापित संस्थालाई पन्छाएर केटामा नयाँ संरचना थोपार्ने कार्य भएको समेत उनले उल्लेख गरेका छन्।
1: बजारबाट मासु खरिद गर्दा अधिकांश उपभोक्ताले त्यसको गुणस्तर, स्वास्थ्य परीक्षण वा सरसफाईका मापदण्डबारे खासै चासो दिँदैनन्। पशु स्वास्थ्य तथा खाद्य सुरक्षा विज्ञका अनुसार अव्यवस्थित रूपमा बध गरिएका तथा परीक्षण बिनाका मासुजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्छ। यही जोखिम न्यूनीकरण गर्न 28 वर्ष अघि बनेको पशु वधशाला तथा मासु जाँच ऐन 2055 अब व्यावहारिक कार्यान्वयनको चरणमा प्रवेश गराउन सरकारले प्रयास थालेको छ।
0: उद्योग संगठन मोरङले औद्योगिक प्रयोजनका लागि प्रयोग हुने विद्युत महसुलमा साउन 1 गतेदेखि 13% मूल्य अभिवृद्धि भ्याट लगाउने व्यवस्थाले समग्र औद्योगिक वातावरणमा नकारात्मक प्रभाव पर्ने भन्दै उक्त व्यवस्था फिर्ता लिन सरकारसँग माग गरेको छ। दशकौंदेखि नेपालमा विद्युत खपतलाई भ्याटको दायराभन्दा बाहिर राखिँदै आएको अवस्थामा अब औद्योगिक तथा अन्य गैर घरेलु उपभोग ताको सम्पूर्ण विद्युत बिलमा 13% भ्याट व्यवस्थाले उद्योगहरूको चालू पुँजी, नगद प्रवाह, प्रतिस्पर्धात्मक क्षमता तथा समग्र लगानी मैत्री वातावरणमा प्रतिकूल असर पर्ने संगठनको ठहर छ।
1: अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिरलाई लैजान सकिने भएको छ। नेपाल राष्ट्र बैंकले नेपाल आउने तथा बाहिरिने यात्रुले नगद विदेशी मुद्रा र भारतीय रूपियाँ ल्याउने तथा लैजाने व्यवस्था गरेको हो। राष्ट्र बैंकले जारी गरेको सूचना अनुसार अमेरिकी डलर 5,000 वा सो बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपाल भित्र्याउन वा बाहिर लैजान सकिने भएको हो।
0: शिक्षा, स्वास्थ्य तथा विभिन्न क्षेत्रमा नयाँ कर व्यवस्थाका कारण सरकारको स्वरको आलोचना भइरहेका बेला अर्थमन्त्री डाक्टर सोडिम वार्गलेले नेपाललाई वित्तीय अनुगमनकारी निकायको ग्रेलिस्टबाट बाहिर निकाल्न सरकार बहुआयामिक रूपमा सक्रिय रहेको बताउनु भएको छ। उहाँले कर प्रशासनलाई पारदर्शी, प्रभावकारी, विश्वसनीय बनाउन सके नेपालले अन्तर्राष्ट्रिय समुदायको विश्वास पुनः जित्ने र ग्रेलिस्टबाट अपेक्षाकृत छोटो अवधिमै बाहिरिन सक्ने विश्वास समेत व्यक्त गर्नुभयो।
1: गत साल तेस्रो साता मुस्ताङ भ्रमणमा पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल गणेशलाई स्थानीय व्यवसायले अनौठो गुनासो राखे। भारतीय पर्यटकको बढ़दो आगमनले भारतीय रूपैयाँ थुप्रिएको र त्यसको सटाई हुन नसकेको। लगत्तै मुस्ताङकै भ्रमणमा रहनुभएका पूर्वाधार मन्त्री सुनिल लम्सललाई पनि व्यवसायीको उही गुनासो थियो। मुस्ताङ घुम्न जाने भारतीय पर्यटकको संख्या अत्याधिक बढ़े पनि त्यहाँ भारूको कारोबार उल्लेख बढ़ेको छ, तर कारोबार बढ़दै जाँदा व्यवसायीलाई त्यो सटही नहुने चिन्ता उत्तिकै बढ़ेको छ।
0: नोबेल बैंक लिमिटेड विश्व स्तरमा प्रतिष्ठित 3 अवार्डबाट सम्मानित भएको छ। बैंक युरो मनी अवार्ड फर एक्सिलेसन्स अन्तर्गत नेपाल बेस्ट बैंक, नेपाल बेस्ट बैंक फर ईएसजी र नेपाल बेस्ट बैंक फर एसएमईको उपाधिबाट सम्मानित भएको हो, जसबाट बैंकिङ नेपालको बैंकिङ क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो नेतृत्वदायी भूमिका पुनः स्थापित गरेको जनाएको छ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। शैक्षिक सुधारको माग राखेर गत सोमबारदेखि नयाँ दिल्लीमा विरोध प्रदर्शन गरिरहेको ककरोच जनता पार्टी सीजेपीले शुक्रबार देशव्यापी आन्दोलन घोषणा गरेको छ। यसअघि आन्दोलनको पक्षमा भारतको पटना, बेंगलुरू, केरला लगायत शहरमा प्रदर्शन भइसकेको छ। सीजेपीका प्रवक्ता आशुतोष रानकाले विरोध प्रदर्शनलाई राष्ट्रिय बनाउन आग्रह गरे। शुक्रबार देशका हरेक शहर र गाउँमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्नुहोस् उनले भने। भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले आन्दोलनलाई समर्थन गरिरहेका छन्।
2: अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डसमा जारी त्रिकोणात्मक एक दिवसीय श्रृंखलामा नेपालले लगातार दोस्रो हार बिहोरेको छ। बिहिबार राति सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्डसँग नेपाल 6 विकेटले पराजित भएको हो। यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग पनि पराजित भएको थियो भने नेदरल्याण्डसका लागि रोलफ भान टर मार्वेले 6.4 ओभरमा 15 रन खर्चेर 3 विकेट लिएका थिए। नेपालका लागि सोमपाल कामी, ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान एक एक विकेट लिए भने अर्का विकेट रन आउट मार्फत प्राप्त भएको थियो। यस जितसँगै नेदरल्याण्डसले 29 खेलबाट 34 अङ्क जोड्दै लिग टू अङ्क तालिकामा आफ्नो स्थिति थप बलियो बनाएको छ।
1: अब विचार विश्लेषणको पालो। युवा पलायन रोक्ने शिक्षा शीर्षकमा रूद्रहरि भण्डारीको विचार गोर्खापत्रमा छापिएको छ। युवा पलायनको यो डरलाग्दो लहरलाई रोक्न अब राज्यले निम्न कार्यदिशा तय गर्नुपर्छ। पहिलो, स्थायी प्राविधिक दरबन्दी। सरकारले हरेक माध्यमिक विद्यालयमा गणित वा विज्ञान शिक्षक सरहने स्थायी प्राविधिक शिक्षकको दरबन्दी सुनिश्चित गर्नुपर्छ। दोस्रो, कक्षा 8 अनिवार्य परामर्श। कक्षा 8 पाठ्यक्रममा वृत्ति मार्ग निर्देशनलाई अनिवार्य सत्रका रूपमा समावेश गरी करियर फोकल शिक्षकलाई सक्रिय बनाउनुपर्छ। तेस्रो, एकद्वार परामर्श केन्द्र। चौथो, स्वायत्त अनुसन्धान वातावरण लगायतका रहेका छन्।
2: त्यस्तै करको भारीले थिचिए नेपाली जनता शीर्षकमा श्री नारायणको विचार हिमालय टाइम्समा छापिएको छ। विद्युत शुल्क पनि नयाँ निर्धारण भएको छ। 21% मूल्य वृद्धिको उपहार सरकारले यसअघि नै दिइसकेको छ। खाना पकाउने ग्यास, डिजल र मट्टीतेलमा मूल्य वृद्धि भइसकेकै हो। सरकारी परिवर्तनको अनुभूति गराउनमा कन्जुस्याई गरेको छ। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले समेत वर्तमान सरकारको कार्यशैलीको आलोचना गर्दै एकचोटि धेरै चरा मार्न खोज्दा कुनै पनि चरा मर्दैनन् भनेका छन्। अत्याधिक करको बोझले उपभोक्ता घटाउँछ, निजी लगानी निरुत्साहित हुन्छ, उद्योगको लागत बढ्छ, अनौपचारिक अर्थतन्त्र फैलिन्छ र अन्तत करको आधार नै साँगुरिन्छ। समृद्ध व्यवसायी, समृद्ध किसान, सम्मानजनक आमदानी भएका मजदूर र क्रय शक्ति भएका उपभोक्ता बलियो भएमा मात्र राज्यको राजस्व पनि दिगो रूपमा बढ्न सक्छ।
1: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: Radio NRN 99.1 समयको ख्याल राखौं 6 बज्यो
1: खरो विषयमा चारो बहस नेपाली बहस
2: यस नेपाली बहसका साथमा
3: प्रीति तयारी चौचौ
4: ग्लोबल फाइनेंस ब्याङ्क सबैका लागि ब्याङ्क
5: दिस होम इन्टरनेट

नमस्कार आदरणीय श्रोता, आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। त्यसै गरी डिजिटल प्लेटफर्ममा नेपाली नेटवर्कको फेसबुक पेज र नेपाली नेटवर्क युट्युबबाट पनि एकैसाथ प्रसारण भइरहेको छ र धेरै डिजिटल माध्यमहरूबाट पनि नेपाली बहस प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौं। आज हामी तपाईँलाई जानकारी गराउँदैछौ नेपाली बहस मार्फत खुसुक्क भारत किन गए बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार बेन 19 असारमा बुद्ध इयरमा आफू सिमरा पुगेका थिए। उनी सिमराबाट दिल्लीसम्म उनको सड़क यात्राको व्यवस्थापन भारतीय पक्षले गरेको थियो तर बेनले सिमरा गए पनि भारत प्रवेश नगरेको दावी समेत गरेका थिए। परराष्ट्रका एक उच्च अधिकारी भन्छन्, हामीसँग सल्लाह गरेको भए उनलाई यस्तो भ्रमण नगर्न हामी सुझाव दिन्थ्यौं। किन गए कुमार बेन यसरी अर्को बाटो प्रयोग गरेर? तर आज निकै ठूलो बहस भएको छ। हिजो प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई भारतीय विदेश मन्त्री र राजदूतले भेट्न खोज्दा एक्लै एक्लै नभेटिसके पछाडि भारतले समेत नेपालका प्रधानमन्त्री प्रति चासो नदेखाएको विषय यतिखेर क्लियर रूपमा आइसकेको छ। हिजो बोलाउँदा नजाने, बोला भन्न जाने भन्ने विषय पनि यतिखेर व्यापक रूपमा नेपाली राजनीतिमा चर्चित बनेको छ। किनभने आफै गएर लम्पसार पर्ने प्रवृत्ति यो आजको होइन, हिजोकै यो प्रवृत्ति हो। त्यसैले गर्दाखेरि आज कुमार बेन किन स्थल मार्ग भएर सुटुक्क जानुपर्ने स्थिति आयो? नेपाल सरकारले भ्रमणको चाँजो बाजो मिलाउने होला, परराष्ट्र मन्त्रालयले भ्रमणको चाँजो बाजो मिलाउने होला, तर प्रधानमन्त्रीका सचिवालयका प्रमुख सोकी जसरी भारत गएका छन् यसले एउटा अर्को चर्चा परिचर्चाको विषय नेपाली राजनीतिमा उठेको छ। यो चर्चा, यो परिचर्चाको विषय आज हामी नेपाली बहसमा गर्न चाहन्छौ, उठाउन चाहन्छौ। मलाई भ्रमण बोला भनेर भन्नका निम्ति उहाँ जानुभएको हो, प्रधानमन्त्रीको भ्रमण माग्न जानुभएको हो, वा चाहिँ उहाँको सचिवालयको टीम आखिर किन गए त? आखिर अजय डोभालसँगको भेटवार्ताको रहस्य के हो त? यो त सरकारी स्तरको भेटवार्ता हुनुपर्छ होइन? दुई देश बीचको सम्बन्धको विषयमा परराष्ट्र मामिला अन्तर्गत चाहिँ जानुपर्ने स्थिति हो, तर परराष्ट्र मन्त्रालयलाई नै बाइपास गरेर प्रधानमन्त्री बालेन शाहले आफ्ना स्वकीय सचिवलाई भारत पठाएका छन्। हुन त प्रधानमन्त्रीका कैयन क्रियाकलापहरू एक्लै एक्लै सिंगल सिंगलै हुने गरेका छन्, किनभने अर्थ व्यवसायहरूसँग चाहिँ एक्लै एक्लै सिंगल सिंगल भेट्ने, व्यवसायहरूसँग एक्लै एक्लै छलफल गर्ने, अर्थमन्त्रीलाई उपस्थिति नगराउनेदेखि लिएर धेरै क्रियाकलापहरू यतिखेर भइरहेका छन्। तर दुई देश बीचको मामिलाका हिसाबमा पनि सचिवालयका सदस्यलाई एक्लै पठाउने विषय पनि आज चर्चाको विषय बनेको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, बहस गर्न चाहन्छौ। हिजोका राजनैतिक दल र हिजोका पार्टीका कैयन नेताहरू पनि यस्तै गरी नै भारत गएका केही दृष्टान्तहरू छन्। तर जब उसले बोलायो त्यति बेला वास्ता नगरिसके पछाडि अब बोलाऊ भन्न जानुपर्ने स्थिति सृजना भएको हो त? आजको बहसको विषय, महत्वपूर्ण बहसको विषय बनेको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्दैछौ नेपाली कंग्रेसको विवाद उत्कर्ष उन्मुख भएका बेला पार्टीको इतर पक्षीय आधिकारिकता विवादमा पुनरावलोकन निवेदन लिएर सर्वोच्च अदालतमा फेरि पुगेको छ। निवेदन लिएर सर्वोच्च अदालत पुग्दै गर्दाखेरि गत पुसमा भएको विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले सदर गरेपछि कंग्रेसको इतर पक्ष सर्वोच्चको फैसला पुनरावलोकनको मागसहित पुनः सर्वोच्च पुगेको छ। अब यो विषय भनेको नेपाली कंग्रेस अब टुक्री

द्वन्द पीड़ितहरू, द्वन्द पीड़ितका समस्याहरू अझै पनि जीवका त्यो छन्। त्यस्तै शान्ति सम्झौता भएको 20 वर्षमा 3 आयोग गठन भए, 3 आयोगले पीड़ितका पक्षमा आवाज उठाउन नसकेको भन्दै अब बन्ने आयोगले न्यायको प्रत्यावर्ति गर्नुपर्ने द्वन्द पीड़ितहरूको माग समेत रहेको छ। त्यसैले गर्दाखेरि आज हामी द्वन्द पीड़ितका समस्यालाई पनि सरकारले सम्बोधन गर्नुपर्दछ। सरकारमाथि दबाव बढ़ाउँदैछन् यतिखेर व्यवसायहरू, सरकारमाथि दबाव बढ़ाउनका निम्ति पनि व्यवसायहरूले अब यहाँ लगानीको वातावरण सिर्जना हुनुपर्दछ नेपालमा भन्ने ढंगले पनि उहाँहरूले चाहिँ यतिखेर आवाजहरू उठाइरहेका छन्। अब व्यवसायहरूसँग, उद्योगीहरूसँग, व्यवसायीसँग निरन्तर रूपमा प्रधानमन्त्रीले छलफल थाल्नु भएको छ। छलफल थालिसके पछाडि अहिलेको अवस्थामा अब अर्थतन्त्र चलायमान हुनेछ र अब पुँजी बजार पनि सक्रिय हुनेछ, शेयर बजार सक्रिय हुनेछ भन्ने खालका विषय पनि जोड़िएका छन्। अब प्रधानमन्त्रीले भन्नुभएको छ, ढुक्क लगानी गर्नुहोस्, लगानीको प्रतिफल लिनुहोस् र पारदर्शी लगानी गर्नुहोस्। पारदर्शी लगानी भयो भने हरेक क्षेत्रमा सरकारले साथ दिनेछ। सत्ता लोभले पुनर्मिलन हुन खोजिरहेको भन्ने विषय पनि आएको छ। प्रदेशमा सत्ता साझेदारी, चुनावी गठबन्धन हुँदै पार्टी एकतासम्मका छलफल भएका विषय बाहिरिएका छन्। केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल भएको विषय आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक प्रचण्ड बीच सत्ता समीकरणका सन्दर्भमा कुराकानी अघि बढ़ेको विषय नेकपा एमालेकै नेता महेश बर्तौलाले बताउँदै गर्दाखेरि, यता नेकपाका नेता अग्नि सापकोटा भन्छन्, विगतका सत्ता सहकार्यमा देखिएका असमझदारीबाट पाठ सिकेर भरसक कम्युनिष्ट पार्टी एकतासम्म पुग्ने गरी नै सहकार्यको तयारी गरेका छौं। अब यो देशमा समाजवादको बहस फेरि एकपटक चुलिन सक्छ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। विद्युत निर्यातबाट 1 वर्षमा 29 अर्ब 32 करोड़ आमदानी भएको छ। विद्युत आयातकर्ताबाट नेपाल 4 वर्षमै निर्यातकर्ता मुलुक बनेको छ। वर्षायाममा देशभित्र खपत भएर बेच्न बस्ने करिब 1000 मेगावट भारत र बंगलादेशलाई यतिखेर बिक्री भइरहेको छ। अर्को वर्षसम्म 2500 मेगावट क्षमताको पूर्वाधार तयार हुन्छ। भारतले विद्युत निर्यात हुने आयोजनाको स्वीकृति दिन ढिलाइ गरिरहेको छ। कूटनीतिक पहलमा जोड़ दिनुपर्ने विषय यतिखेर आएको छ। आज नेपाली बहसमा छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: यो हो नेपाली रेडियो
2: हर विषयमा चारो बहस नेपाली बहस
3: यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ
4: ग्लोबल आर्मी बैंक सबैका लागि बैंक
5: दिस होम इन्टरनेट
6: यतिखेर हाम्रो भेटमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ,
7: हार्दिक धन्यवाद छ।
6: होइन, छिमेकीसँगको सम्बन्ध राम्रो हुनुपर्छ, होइन? दुई देश बीचको सम्बन्धको कुरा गर्नुहोस्, दुईवटा घर बीचको सम्बन्धको कुरा गर्नुहोस्, हुन त अब छिमेकीलाई फेर्न सकिँदैन भनिन्छ, होइन? आफ्ना छिमेकीहरूलाई चाहिँ छिमेकीसँगको पारस्परिक सम्बन्धले गर्दाखेरि नै देशमा विकास हुने कुरा, छिमेकीसँगको आत्मीयताले गर्दाखेरि धेरै कुराहरू चाहिँ छिमेकीबाट पनि हामीले सहयोगहरू फाइदाहरू लिन सक्छौँ। यसमा दुई मात्र आयो, यसमा तपाईँ कन्भिन्स हुनुहुन्छ। तर आज हिजो प्रधानमन्त्री बालेन्द्र शाह बालेनजीलाई जब भारतीय

0: विदेश मन्त्रीदेखि लिएर राजदूतहरूले भेट्न खोज्दा उहाँले प्रोटोकलको हिसाब देखाएर भेट गर्नु भएन होइन, त्यतिखेर कुरा आयो। तर अहिले चाहिँ उहाँकै सचिवालयका प्रमुख स्वकीय सचिव कुमार बेन खुसुक्क भारत गएको कुरा आयो। उहाँ चाहिँ सिमरासम्म एयरलाइन्सबाट जानुभयो अरे, त्यहाँबाट अर्को बाटो प्रयोग गरेर स्थल मार्गबाट भारत पुग्नुभयो, आज डोभालसँग भेट्नुभयो। प्रधानमन्त्रीको भ्रमणको चाँजोबाजो मिलाउन त राष्ट्र मन्त्रालय अन्तर्गत जानुपर्ने होला, बोला बेला नजाने, बोला भन्न जाने भन्ने खालका बहस पो आउन थाले त, यो के भइरहेको छ यस्तो किसिमले?
1: अब यो मैले तपाईँकै टेलिभिजनमा एकचोटि अलि पहिले भनेको थिएँ जस्तो लाग्छ। अहिले बालेन बाबुहरू अलि उत्ताउलो व्यवहार गरिराख्नु भएको छ र यस्तो गर्नु हुँदैन। त्यहाँ कुमार बेन बाबु गएको नगएकोसँग के कुरो भयो र किनभने बालेनजीसँग सल्लाह नगरिकन कुमार बेन त्यसरी गएको होला भनेर म अनुमानै गर्दिन होइन। त्यसले गर्दाखेरि चाहिँ वर्तमान नेपालको प्रधानमन्त्रीको जुन केटाकेटीपन देखिया छ र के विषयमा उताउलोपन पनि देखिया छ, यसलाई तुरन्तै सुधार्न राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमता र लोकतन्त्रको हितको पक्षमा उभिन म उहाँहरूलाई सुझाव दिन चाहन्छु। अब यो जुन आज कान्तिपुरको मुख्य विषय जस्तै गरी आएको छ तपाईँले उठाउनु भएको,
0: कान्तिपुरको विषय मात्र होइन, हामीले त हिजो अस्ति तीन दिनदेखि रेगुलर रूपमा उठाइरहेका छौँ यो विषयलाई।
1: अच्छा, संयोगले होला मैले चाहिँ सुन्न नपाएको हुन सक्छु र यो जुन स्थिति आएको छ यसबारेमा कुमार बेनजीलाई म केही भन्न चाहन्न, किन उहाँ त प्रधानमन्त्रीको सल्लाहकार भएको हुनाले प्रधानमन्त्री नपठाइकन उहाँ जानुभयो होला त्यसरी भन्ने मलाई अनुमानै लाग्दैन।
0: मैले तपाईँसँग बुझ्न खोजेको के हो भने हिजो लामो समय नेपालको पोलिटिक्समा हुनुहुन्छ, राजनीतिमा हुनुहुन्छ, तर हामीलाई एउटा के आरोप लाग्ने गर्दछ भने छिमेकीसँग लम्पसार पर्छन् दलहरू, दलका नेताहरू, व्यक्तिहरू, तर जब छिमेकीले चाहिँ भ्यालु दिन्छ दुई देश बीचको सम्बन्ध र सहकार्यको विषयमा चाहिँ आफूले चाहिँ जुन किसिमको एउटा अवसर आएको हुन्छ त्यति बेला वास्ता नगर्ने, इग्नोर गर्ने, उता जाने, यता आइसकेपछि गाली गर्ने भन्ने हिजोको टेन्डेन्सी, तर आज पनि बोलाउँदा नजाने, बोला भन्न गएका हुन् कि वा चाहिँ भ्रमणकै कुरा हो भने परराष्ट्र मन्त्रालय अन्तर्गत जानुपर्ने होला वा चाहिँ सचिवालयकै सदस्यलाई किन पठाइयो भन्ने एउटा विषय छ। अर्को म हिजो सुन्दैछु भौतिक पूर्वाधार मन्त्रीले पनि आफ्नै सचिवालयको एकजना के अरे व्यक्तिलाई चाहिँ अमेरिका पठाउनु भएको छ एउटा कुनै प्रोग्राममा, जबकि सहसचिव स्तर, सचिव स्तरका व्यक्तिहरू जानुपर्छ त्यसमा त राज्यको प्रतिनिधित्व गरेर, होइन यस्तो हुन्थ्यो कि हिजो पनि भन्न खोजे मैले।
1: अब यस्तो चाहिँ मैले चाहिँ अहिलेसम्म सुनेको छैन, म चाहिँ कमसेकम चाहिँ मैले यो देशको 15 सालमा निर्वाचन भयो, 16 सालमा बीपीको सरकार बन्यो, त्यो बेलादेखि यताका चाहिँ जुनसुकै सरकार भए पनि यस्तो काँचोपन चाहिँ मैले देखेको थिएन, अब अहिले यो देखिराखेको छ। यसबारेमा म अर्को केही भन्न भन्दा पनि म के भन्न चाहन्छु भने यो अहिले तपाईँले भन्नुभएको विषय चाहिँ दिया नखाने कोल चाट्ने भन्ने हाम्रो पुर्ख्यौलीको उखान छ होइन, दिएको नखाने अनि राति चाहिँ कोल भनेको चाहिँ तेल पेल्ने, अब त्यो बदमको तेल पनि हुनसक्छ, तोरीको पनि हुनसक्छ, चाट्ने भन्ने खालको, जस्तै गरी जतिखेर बोलाउँदाखेरि चाहिँ नजाने, किन हाम्रो 1880 किलोमिटर सिमाना भारतसँग जोडिएको छ र आर्थिक, सामाजिक, सांस्कृतिक नेपालको चाहिँ नियर अबाउट 65% व्यापार भारतसँगै हुन्छ र चाहिँ व्यापारिक सम्बन्ध मात्रै होइन, अब यो चाहिँ सामाजिक, सांस्कृतिक, धार्मिक, हाम्रा चाहिँ लाखौं मान्छेहरू भनेको तीर्थ गर्नको निम्ति त्यहाँ पुग्छन् भने यो खालको स्थितिमा उत्तरपट्टि चीनसँग 1408 किलोमिटर सिमाना जोडिएको छ, यी दुई देश हाम्रो छिमेकी हुन् र यसलाई प्रधान शाहको बेलादेखि नै दुई ढुङ्गाको तरुल भन्ने शब्द थियो, त्यो शब्द उचित अनुचित जे भए पनि हामी दुईतिर छौं, त्यसमा सन्तुलित पराजनीति अप्नाउनु पर्छ भन्ने उद्देश्यसँग अन्तर्निहित भएको हुनुपर्दछ भन्ने मलाई लाग्छ। त्यसले गर्दा अहिले हामीले चाहिँ कहिले चर्को विरोधमा उत्रिने कुरा पनि गलत हुन्छ र त्यसै गरी चाहिँ लम्पसार पर्ने कुरा त महागलत हुन्छ। त्यसले गर्दा वर्तमान प्रधानमन्त्रीले जुन संसदमा 17 गते होइन जुन खालको चाहिँ संसदमा बोल्नुभयो, म त प्रधानमन्त्री भएपछि मात्रै मैले थाहा पाएँ होइन, भारत त होइन, हामीले त हाम्रै हामीले त धेरै ठाउँ विचारे छौँ भन्नुभयो भनेपछि यस्तो खालको कच्चा अभिव्यक्ति, पहिलो नम्बरमा त प्रधानमन्त्रीलाई र वर्तमान मन्त्रीहरू जो सिद्धै पनि हुनुहुन्छ उहाँहरूलाई लिखित मात्रै बोल्ने गर्नु संसदमा बोल्दाखेरि, औपचारिक उसमा बोल्दाखेरि, लिखित नबोलेपछि चाहिँ यस्तो खालका हुन जान्छ होला होइन, अर्को कुराहरू अब छिमेकीले डाकेपछि समय परिस्थिति भनेकै दिन नहुन सक्छ र चाहिँ उत्तरको होस् कि दक्षिणको होस् अनि छिमेकीसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्दछ र आर्थिक सामाजिक सांस्कृतिक र दैनिक जीवनसँग पनि गाँसिएको देखिहाल्नु भयो. अस्ति चाहिँ 100 रुपियाँ भन्दा बढीको चाहिँ सामानमा त्यो बन्सार लाग्ने भनेपछि एक्कायौँ केरा ल्याउँदाखेरि अप्ठ्यारो परेको घटनाहरू छन् भने यस्ता खालका कुराहरूमा हतारमा निर्णय गर्ने र फुर्सदमा पस्ताउने कुरा जस्तो ट्याक्स ट्याक्सकै विषयमा पनि अब सोनीमालीजीले भन्नुभयो सल्लाह गरे प्रधानमन्त्रीसँग सल्लाह गरेरै त्यो राख्या हो र अहिले हटाउँदाखेरि पनि सल्लाह गरे हटाएको भनेर उहाँले भर्विटम बोल्नु भएको छ.
0: त्यहाँ जाउँला केशव प्रधानजी, परराष्ट्रका मन्त्रालयकै एकजनाले हामीलाई के भन्नुभएको छ भने होइन अब यसरी चाहिँ जानु हुन्थेन यो भ्रमणको लागि, हामी नजानु भन्थ्यौँ, सुझाव चाहिँ हामी दिन्थ्यौँ, तर सुझावै नदिकन उहाँ त सिधै गएर आजै डोभाललाई भेटेको खबर आयो, हामीले पनि त्यो पत्र पत्रिका यसो हेडलाइनहरू सञ्चार माध्यमबाट सुन्यौँ भन्नुभएको
1: थियो.
0: यो हल्का हुन खोज्यो, एक्चुअली आरजु राणा देउबा भारतमा गएर बासै बसेको कुरा पनि चर्चामा आएको थियो नि त होइन यसभन्दा अगाडि सरकारमा.
1: होइन, उहाँले चाहिँ अब राखी बाँध्न पनि जानुभएको थियो होला, उहाँको चाहिँ अब पारिवारिक सम्बन्ध हाम्रो चाहिँ राणा शाह परिवारको चाहिँ भनेको बिहे गरी अलिक
0: भयो. उहाँ त परराष्ट्र मन्त्री पनि त हुनुहुन्थ्यो त्यो होइन राष्ट्रको.
1: होइन होइन, परराष्ट्रमन्त्री भएको बेलामा होइन, त्योभन्दा पहिले
0: होइन, परराष्ट्र मन्त्री भएकै बेलामा पनि उता विदेशबाट कता कता आएर भारत भएर उहाँ बसेर तपाईँले सुन्नुभएको रहेछ.
1: विदेशबाट आउँदाखेरिको कुरो चाहिँ हो तपाईँले भने, अर्को भने चाहिँ राखी बाँध्ने जुन बेला थियो
0: राखी त बाँध्न पाइयो,
1: उहाँ सांसद मात्रै हुनुहुन्थ्यो जस्तो लाग्छ,
0: राखी त बाँध्न पाइयो, तर चाहिँ अब एउटा सचिवालयको सदस्य गएर चाहिँ यसरी लम्पसारै पर्ने भनौँ वा चाहिँ छलफलमै जाने कुरा चाहिँ अलि राष्ट्रको सार्वभौमिकताको विषय पनि जोडिन्छ कि यसमा भन्न खोजेँ मैले.
1: यो असाध्यै गम्भीर विषय तपाईँले उठान गर्नुभएकोमा तपाईँलाई धन्यवाद पनि दिन चाहन्छु. यसमा म कुमार बेन बाबुलाई म केही भन्न चाहन्न, होइन, ललितपुरको कुपनडोलको बाबु हुनुहुन्छ र चाहिँ व्यञ्जन परिवार भनेको चाहिँ अब ललितपुर जिल्लाको एउटा चाहिँ विशेष खालको परिवार पनि हो, तर उहाँलाई होइन, प्रधानमन्त्रीसँग सल्लाह नगरिकन उहाँ जानुभएको छैन पहिलो नम्बरमा. त्यही त, त्यसले गर्दा कुमार बेनको कुरो होइन, बालेनजीको वर्तमान नेपालको प्रधानमन्त्रीजीको जुन कार्यशैली हो, कार्यपद्धति हो, र यो मन्त्री परिषदभित्रका अरूको पनि जुन कुरा अमेरिका पठाएको कुरा पनि गर्नुभयो,
0: यी कुरालाई
1: यी कुरा बिल्कुल गलत तरिका हो र यसलाई तुरन्तै करेक्सन गर्न तपाईँहरूको गल्तीले गर्दा नेपालको स्वाधीनता, नेपालको स्वाभिमान र नेपालको चाहिँ राष्ट्रियतामाथि चाहिँ प्रश्न उठ्ने गरी कुनै गतिविधि नगर्नको निम्ति म तपाईँको मिडिया मार्फत विशेष अनुरोध गर्न चाहन्छु र स्वदेशर प्रवास रहेका होइन लाखौं लाख नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई पनि यो जुन वर्तमान सरकारको क्रियाकलापको बारेमा आफ्नो ठाउँबाट सचेत हुनको निम्ति पनि म निवेदन गर्न चाहन्छु.
0: अब राष्ट्रसभाका सभापति रवि लामिछाने चाहिँ चीन भ्रमण जाँदै हुनुहुन्छ, उहाँले चाहिँ अलिकति सन्तुलित सम्बन्ध राख्दै हुनुहुन्छ, राजनीतिमा आफूलाई अलिकति अगाडि उभ्याउँदै हुनुहुन्छ यतिखेर, उहाँको त भ्रमण राजनीतिक भेटवार्ता हुने रहेछ.
1: त्यही त, अब उहाँ चाहिँ अत्याधिक बहुमतको सरकारको पार्टी अध्यक्ष भएको हुनाले भारत चाहिँ जानुभयो, त्यसबारेमा पनि मेरो कुनै टिप्पणी छैन, जानुभयो ठिक
0: गर्नु.
1: उत्तरपट्टि पनि जाँदै हुनुहुन्छ भन्ने समाचार आइराखेका छ र त्यो भ्रमणको पनि सफलताको शुभकामना गर्न चाहन्छु, किनभने फेरि सरकार फेरिन्छन् पार्टीहरू, अब कहिले को सरकारमा हुन्छ कहिले हुँदैन त्यो दैले कुरो, राष्ट्र भनेको चाहिँ विशेष कुरो भएको हुनाले हरेक तहका सरकारका चाहिँ गतिविधिले राष्ट्रको शिरलाई उच्चो राखेर अगाडि बढ्नको निम्ति चाहिँ यो चाहिँ रवि बाबुको जुन चीन भ्रमणको कुरा सुनेको छु मैले, त्यसबारेमा पनि सफलताको शुभकामना दिन चाहन्छु म.
0: अब अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले चाहिँ डेलिभरीको कुरामा राम्रै काम गरिरहेछ होइन, जनताहरू खुसी छन् होइन यतिखेर.
1: अब होइन, अब यो के छ भने यो केही मान्छे खुसी होला नि होइन, किनभने अहिले अब चाहिँ बालेन बाबुले चाहिँ विभिन्न क्षेत्रका व्यवसायसँग सम्बन्धित विभिन्न क्षेत्रका मान्छेहरूलाई भेट्ने गरिराख्नु भएको छ. यसबारेमा मेरो भनाइ के छ भने, अब चाहिँ अर्थ मन्त्रालय भनेको हरेक मन्त्रालयसँग र त्यसमा त्यहाँ पनि उद्योग व्यापार व्यवसाय होइन पर्यटन यी सब भनेको चाहिँ उद्योग के अरे अर्थसँग धेरै गाँसिएका हुन्छन् र अब तिनलाई डाकिन्छ अर्थमन्त्री त्यहाँ हुँदैन, उद्योगमा काम उद्योगीलाई डाकिन्छ उद्योग मन्त्री त्यहाँ हुँदैनन्, त्यसपछि पर्यटनसँग सम्बन्धित विषय डाकिन्छ पर्यटन मन्त्री त्यहाँ हुँदैन, भनेपछि यो के छ भने यो चाहिँ अँध्यारो कुनामा बसेर एक्लै परिचालन गर्ने तरिका गर्दै जानुभयो भने उहाँको अत्याधिक 182 अब प्लस एक पनि भनौँ किनभने चाहिँ अब चाहिँ स्वतन्त्रबाट जित्नुभएको साथी पनि त्यहाँ सामेल हुनुभएको छ। किनभने यत्रो बहुमत आएको सरकारले गर्ने गतिविधिले देशको निम्ति र लामो समयसम्म असर पर्ने खालका कतिपय कुरो देखिएको छ। त्यसले गर्दा जुन विषयको जस्तो परराष्ट्रसँग सम्बन्धित विषय परराष्ट्र मन्त्रीलाई सुइँको नदिइकन चाहिँ गतिविधि गर्ने, उद्योगसँग घाँसिएका विषय उद्योग मन्त्रीसँग सुइँको नदिइकन गर्ने कुराहरू भनेको, र कतिपय त म सुन्छु मन्त्रालयमा कतिपय समस्या लिएर जान्छन्, जाँदाखेरि भनेको मन्त्री निरीह देखिन्छन् त, मन्त्रीका निम्ति सल्लाहकार जुन राखिया छ उहाँहरूको चाहिँ कुरा गतिविधि बढी हुन्छ भन्ने सुन्ने गरेका छ। त्यसमाले यस्तो नगर्न र यो राज्य चलाउने भनेको ख्याल सत्ताको विषय होइन, भाँडाकुटी खेलेको जस्तो होइन, यसलाई साह्रै गम्भीर हुन हल्का फुल्का ढंगले गतिविधि नगर्नको निम्ति म वर्तमान समाज प्रधानमन्त्री र सम्पूर्ण चाहिँ खास गरिकन रवि बाबुलाई म विशेष अनुरोध गर्न चाहन्छु कि यस्तो कमजोरी नगर्नको निम्ति, करेक्सन गर्नको निम्ति, करेक्सन हुनको निम्ति चाहिँ अनुरोध गर्न चाहन्छु। र सिंगै नेपाली जनताहरू पनि तपाईँहरू आफ्नो ठाउँबाट सचेत हुन र यो गतिविधिले राष्ट्रलाई दूरगामी असर के पार्छ भन्ने कुरो चाहिँ गहिरो अध्ययन गर्नको निम्ति म सम्पूर्ण नागरिक समाजलाई पनि र सबै दाजुभाइ दिदीबहिनीहरूलाई पनि म विशेष अनुरोध गर्छु देश अप्ठ्यारो अवस्थामा छ।
0: अब के गर्ने केशव बडालजी, तपाईँहरूले त अनुरोध गर्ने विरोध गर्ने होइन, त्यही त छ नि काम, अब त के गर्नुहुन्छ, बहुमत छैन होइन, जनताले त अब जनताले देखाइदिइहाले होइन, समस्या छ नि त तपाईँहरूलाई पनि, के गर्नुहुन्छ अब?
1: अब यो चाहिँ वास्तवमा एउटा नागरिकले गर्ने कुरा भनेको देखेको कुरा बोल्ने र चाहिँ सजग बनाउने, राष्ट्र अप्ठ्यारोमा नपरोस्, लोकतन्त्र अप्ठ्यारोमा नपरोस्, वर्तमान संविधानका आधारभूत पक्ष जुन छ राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर नहोस् भन्ने ढंगले हामीले दिने सुझाव त्यही हो। तर अब गतिविधि गर्ने कुरा भने चाहिँ बहुमत हुने बित्तिकै जेसुकै गर्न मिल्छ भन्ने सोचमा हुनुहुन्छ भने कृपया त्यसबाट तपाईँहरू चाहिँ त्यो बाटोमा नजानको निम्ति म सुझाव दिन चाहन्छु।
0: होइन, 5 वर्षको लागि त म्यान्डेटै पाएको हो नि त, तपाईँहरूले हेर्ने मात्र हो नि?
1: होइन, त्यो त 5 वर्ष मेन, तर भन्ने त्यही भएर तपाईँले बोलाउनु भयो, म भन्दैछु नि त, उहाँहरूलाई सुझाव दिइरहेको छु नि त, मैले तपाईँ हट्नुहोस् म हुन्छु भने तर मैले छैन नि त,
0: त्यो त सबै छैन नि त, भनेर पनि हुँदैन,
1: होइन त्यही त, होइन त्यो भनेकै छैन, नभने कुर्ता त नजानु, मैले सुझाव दिइरहेको छु कि तपाईँहरू गल्ती गर्ने छुट छैन, किनभने बहुमत आयो भन्ने बित्तिकै र जेसुकै मनपरी गर्न पाइन्छ भन्ने खालको भ्रममा तपाईँहरू हुनुहुन्छ भने तपाईँहरू साह्रै कच्चा अवस्थामा हुनुहुँदो रहेछ भन्ने नेपाली जनताले बुझ्नुपर्ने हुन्छ। बहुमत आउँदैन, जेसुकै गर्न पाइन्छ भन्ने होइन।
0: अब सुकुम्बासीहरूलाई तपाईँहरूको हिजोको पुर्ख्यौली कहाँ हो, जिल्ला कहाँ हो, यसो पत्ता लगाएर घर घर जाऊ भन्दैछ फेरि होल्डिङ सेन्टरबाट, ठिकै भन्यो?
1: अब त्यो चाहिँ त्यो मर्न जाऊ भने मैले त्यो सोध्नु चाहिँ सोध्नु भन्दा थियो, त्यो चाहिँ मर्न जाऊ भन्नु र त्यो भन्नु एउटै कुरा हो। किन भन्दाखेरि चाहिँ कुनै ठाउँमा बाढी पहिरोले लाल पूर्जा छ सबै कुरो छ कलाइ लग्यो, बाँदरले बसन्तिक नदिएर अहिले तपाईँलाई याद छ 50 चाहिँ पालिका, 753 पालिका मध्ये 50 पालिका जसमध्ये काठमाडौँको घेरा भ्याली छिमेकको पनि छन् त्यहाँ चाहिँ, अनि बाँदरको कारणले गर्दा केही खेती गर्न नमिल्ने छ, कतै बाँदर छ, कतै आरक्षण केन्द्र पनि फेरि हाम्रो यति धेरै छन् कि त्यहाँ वरिपरि बस्नेहरूका पो छन् भन्दाखेरि विभिन्न पीडाले गर्दा जो बस्न आउनु भएको छ तिमी आफ्नो जिल्लामा जाऊ भन्दा चाहिँ यहाँ त के छ भने बिहानदेखि बेलुकासम्म चाहिँ अब महिलाहरू अधिकांश है सब पुरुष पनि हुनुहुन्छ, उहाँहरू कसैको घरमा गएर सफाई मजदुरको रूपमा काम गर्नुहुन्छ र अब ज्याला लिएर आउनुहुन्छ सिर्फ, अब त्यहाँ चाहिँ पुरुषहरू इँटा बोक्न, घर बनाउने ठाउँमा, बाटो बनाउने ठाउँमा अब तमाम काम गरेर गुजर चलेको छ। अब त्यहाँ चाहिँ मानव कुनै चाहिँ अब हुम्लाको महिला गाविसमा भएको मान्छे होइन, दुई रुपियाँ पनि जग्गा उहाँको त्यहाँ छ, त्यसको त्यो केही त्यसले प्रयोजन नभएर आउनु भएको छ भनेपछि त्यहाँ जाऊ भन्नु भने त मर्न जाऊ भन्नु र त्यसमा एउटै हो, किनभने मान्छेलाई चाहिँ बास बस्ने ठाउँको मात्रै समस्या होइन, दैनिकी रोजगारीको निम्ति ज्याल लगाउने ठाउँ त चाहियो नि त, कुनै न कुनै श्रम गरेर आय आर्जन गर्ने र बच्चा पाल्ने, बच्चालाई स्कुल पठाउने इत्यादि हुन्छ भन्दाखेरि यो चाहिँ के छ भने अत्यन्त अव्यवहारिक र अवैज्ञानिक मात्र होइन, मैले त अघि भने यो चाहिँ जुन जुन जिल्लाको छ सबै त्यत्तिकै जाऊ भने चाहिँ मर्न जाऊ भन्नु र त्यसमा चाहिँ खासै अन्तर हुँदैन।
0: अब काठमाडौँमा त सबैले व्यवस्थापन गर्न पनि गाह्रै छ सबैलाई होइन,
1: सबैलाई बस्नु भनेको छैन नि त, 3 करोड नेपाली जनता छन्, काठमाडौँमा 50 लाख मान्छे छन्,
0: होइन अब सुकुमवासीहरूलाई पनि त अब जग्गा चाहियो नि त, होइन कताबाट दिने के दिने कहाँ राख्ने,
1: यो काठमाडौँमा तपाईँ भन्नु न काठमाडौँ हुनुहुन्छ कि कता हुनुहुन्छ,
0: होइन म त यतै छु भारततिर बसिरहेको छु महिना 35-40 साल हामी, होइन
1: जति पनि अहिले चाहिँ जुन त्यो युद्धको बेलामा शत्रु देशलाई हमला गर्ने जस्तो गरी एकै दिनमा 24 घण्टाको सूचनामा 35 वटा डोजर प्रयोग गरेर हजारौं प्रहरी अगाडि राखेर ब्याकमा सेनालाई पनि राखेर र चाहिँ जुन त्यो एउटा केही घर भनेको त नक्सा पास भएको छ, घरको चाहिँ घरको नक्सा पास भएको छ, लालपूर्जा छ, अनि घर कम्प्लिट भएको प्रमाण पत्र हातमा छ, त्यस्तो घरमा पनि डङ डङ गरेर जुन भत्काउने काम भएको छ यो भनेको चाहिँ देशमाथिको हमला हो, किनभने जनता भनेको जनता बिनाको देश हुँदैन नि कहीँ पनि, होइन त्यसले गर्दा चाहिँ उत्तरी ध्रुवमा दक्षिण ध्रुवमा चाहिँ देश भनिँदैन नि त, त्यसमा जनता यो देशका हरेक नागरिकहरूको निम्ति चाहिँ बाँच्न पाउने अधिकार हाम्रो संविधानको होइन धारा 16 को एकमै हरेक नागरिकलाई बाँच्न पाउने हक हुन्छ, तर 3 जना भाइ बहिनीहरू सुकुम्बासी बस्तीका मान्छेले सुइसाइड गर्नु पर्ने भयो, सुइसाइड गर्न बाध्य बनाइयो भन्दाखेरि कति कैयौं अहिले बिजो बिरामी भएर दुनियाँभर भएर त्यो रुवावासी त्यो हेर्न तपाईँ जानुभयो भने तपाईँको आँखाबाट आँसु रुखिँदैन, होइन त्यस्तो खालको स्थिति छ, त्यसले गर्दाखेरि चाहिँ विकल्प व्यवस्था बिना जुन गरियो त्यो अपराध गरियो, अरू फेरि चाहिँ जुन जिल्ला हो त्यहीँ जाऊ भन्यो भने अनि के त वर्तमान प्रधानमन्त्री कहाँ जानु बा हजुरबा कहाँ जन्मिन्छ उहाँ त्यहीँ जाने हो र होइन होला नि त, त्यसले गर्दाखेरि चाहिँ हाम्रो देशको वर्तमान संविधानले हरेक नागरिकले आफ्नो देशको कुनै पनि भाग र भेगमा गएर जान पाउने बस्न पाउने पेसा गर्न पाउने संविधानको मौलिक अधिकारको चाहिँ 1 नम्बरको विषय छ, धारा 16 देखि 48 सम्मका मौलिक अधिकार मध्ये 1 नम्बरमा यो विषय छ, त्यसमा बाँच्न पाउने हकलाई होइन निषेध गर्नु भनेको चाहिँ संविधान विरुद्धको क्रियाकलाप हो र त्यो अपराध जन्य कुरो मानिन्छ, त्यसमाले त्यो बाटोमा नजान र उहाँहरूको भावनालाई ध्यानमा राखेर सम्मान गर, किनभने अब यो चाहिँ हरेक नागरिकको यो देश हो, यो देश चाहिँ जनताको हो, जनता छग्नेको जनतालाई दुःख दिनेको जनतालाई जाली झेली गर्नेको मात्रै देश हो होइन, यो देश चाहिँ सम्पूर्ण नेपाली 3 करोड नेपाली जनताको यो देश भएको हुनाले कुनै पनि जात भाषा धर्म संस्कृति क्षेत्र लिङ्ग र कुनै पनि जिल्लाबाट आएका नागरिकलाई अपमानजनक ढङ्गले हेप्ने अन्याय गर्ने अत्याचार गर्ने अधिकार कसैले पनि छैन, त्यो बाटोमा नजानको निम्ति वर्तमान प्रधानमन्त्रीलाई र वर्तमान मन्त्री परिषदका सबैहरूलाई अनुरोध गर्न चाहन्छु र अब रविजीलाई पनि म अनुरोध के गर्छु भने तपाईँ नियन्त्रण गर्न सक्नु भएन भने तपाईँको पार्टीको जुन उभार आएको छ त्यो धेरै दिन नटिक्ने खतरा हुन्छ।
0: हस् यहाँको महत्वपूर्ण समयका लागि केशव बडालजी यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार,
1: हार्दिक धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बडाल। आफूले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो, बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो, जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा, मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

निकालिलेयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वासिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुशी घर घरमा एलजी लाइफ गुड

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास,
0: आईएमई गरौं।
2: यो नेपाली रेडियो नेपाल,
3: हरो विषयमा चारो बहस, नेपाली बहस,
4: यस नेपाली बहसका साथमा
5: प्रीति तयारी चौचौ
6: ग्लोबल फाइनेंस बैंक, सबैका लागि बैंक
7: दिस होम इन्टरनेट।
8: यतिखेर हाम्रो बेसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई हुनुहुन्छ। प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
9: नमस्ते, गुड मर्निङ, शुभ प्रभात।
8: प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख सोखी अर्थात सल्लाहकार कुमार बेन सुटुक्क भारत गएको एकदम व्यापक चर्चा छ। हिजो बोलाउँदा वास्ता गरिएन, अहिले बोला भन्न जानुभएको होइन कतै, वा चाहिँ किन चाहिँ उहाँ जानुपर्ने स्थिति आयो?
9: कुरै त्यही हो,
8: त्यही हो कुरा,
9: कुरै त्यही हो।
8: तर अजय डोभालजीसँग भेटवार्ता भएको छ, कूटनीतिक रूपमा केही नयाँ पाकिरहेछ कि?
9: होइन, अजित डोभालसँग मलाई चाहिँ विश्वास लाग्दैन भेट भयो भनेर
8: आइरहेछ त्यो कुरा, त प्रश्न आइसक्यो,
9: कुरा आउनु ठिक हो। तर अब उहाँहरूको वास्तविक कुरा चाहिँ कुरा के हो भन्दाखेरि, अस्तिको दिन बिहान उहाँहरूले भारतीय एम्बेसेडरलाई दुईचोटि म्यासेज गर्नुभयो, हामी भेट्न चाहन्छौँ, एक्लै एक्लै वान टु वान भेट्न चाहन्छौँ भनेर। सुन्नुहोस् है कुरा, त्यस पछाडि चाइनिज एम्बेसेडरलाई पनि हामी वान टु वान भेट्न चाहन्छौँ भनेर उहाँहरूले म्यासेज गर्नुभयो,
8: ए प्रधानमन्त्री स्तरबाट,
9: प्रधानमन्त्रीबाटै भएको है त्यो। त्यस पछाडि तपाईँको कुरा के भयो भन्दाखेरि, उहाँहरूले भेट्ने चासो देखाउनु भएको छैन। र अर्को कुरा के छ भन्दाखेरि, मैले पहिल्यै भनेको थिएँ नि, सोनाम अङसुक, बालेन सुदन होइन, अनि बंगलादेशको ब्राक, सबैजना टर्कीमा एकै ठाउँमा यिनीहरूले जेएनजी मुभमेन्टको लागि सत्ता पल्टाउनलाई ट्रेनिङ लिएको भनेर मैले पहिल्यै भनेको थियो। अहिले सोनाम अङसुक त्यहाँ बसेर अनसन बसेर हेर्नुहोस्, भारतमा पनि कत्रो वितण्डा मचाएको छ होइन, भारतमा। त्यसले गर्दाखेरि यिनीहरूलाई अहिले के भयो भन्दाखेरि, हामीले छिमेकलाई छिड्यायो भनेदेखि नहुने रहेछ। हिजो त हामीले भारतीय दलाल भनिहाल्यौं, ग्रेटर नेपालको नक्सा राखिहाल्यौं बोर्डमा होइन, देखाउनलाई, राख्नको लागि राखिहाल्यौं, जनतालाई देखाउनको लागि देखाइहाल्यौं भनेर जुन उहाँहरूकोले जुन काम गर्नुभयो, आज त्यताबाट नहुने रहेछ। हाम्रो प्रभु भनेको चाहिँ अजित डोभालै हुनुहुँदो रहेछ, भारतै रहेछ भन्ने कुरो लागेर बालनजीले के गर्नुभयो भने, पहिलाचोटि प्रधानमन्त्री हुँदाखेरि तपाईँको उहाँले के गर्नुभयो भन्दाखेरि, सबै राजदूतलाई एकै ठाउँमा भेट्ने, कत्रो चर्चा, आम्मामा सोसियल मिडिया कस्तो राखेका छन् कन्टेन्ट क्रिएटरहरू, दलालहरू, सुन्नुहोस् है कुरा। अनि त्यहाँबाट चाहिँ बालनजीले नयाँ ट्रेन ल्याए, अनि बाहिर देखाउँदा नयाँ ट्रेन, भित्र चाहिँ त्यही त हो नि, भित्र के छ, उहाँ जानुभयो कुमारबेन जानुभयो कहाँ भन्दाखेरि, सुनौलीको बोर्डर फिरेर रुपरिया त्यो उसमा पुगेर के गर्नुभयो भन्दाखेरि, तपाईँको त्यहाँ केही मान्छे भेटेर हामीलाई भेट गराइदिनु पर्यो भनेर उहाँ जानुभयो है। तर उहाँ चाहिँ त्यो चर्चा मात्रै हो, भेट भएको छैन।
8: ए कुमार बेन र अजय डोभाल बीच भेट भएको कुरा त व्यापक आइरहेछ तपाईँ र
9: त्यो उहाँहरूले त्यो भेट भएको छैन,
8: एआई फोटो हो त्यसो भए,
9: एआई त्यो एआई फोटो हो, त्यो भेट भएको छैन। अजित डोभालको त्यो फोटो छ नि, अहिलेको फोटो होइन, र अजित डोभालले त्यसरी फोटो खिच्दैनन् है, हामीले पनि बुझाएको छ,
8: ए
9: कुन कुन अवस्थामा फोटो खिच्छन् भन्ने कुरो हामीले पनि बुझाएको छ। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने, यिनीहरूबाट जुन कुरा यिनीहरूले जुन बाहिर ल्याए, सिंहदरबार र सर्वोच्च अदालतमा आगो लगाएर जनतालाई जुन बेकु बनाएर आज जुन हिसाब किताबमा देश अघि बढ़िरहेछ होइन, त्यसले अब विकास पाउनेवाला छैन।
8: होइन, यो एउटा कुरा कि उहाँ किन जानुभएको होला यसरी, त्यो तल्लो बाटो किन प्रयोग गर्नु पर्यो, स्थल मार्ग होइन, वान टु वान गए पनि हुन्थ्यो। तर यहाँ चाहिँ मैले त यहाँ सचिवहरूले के भन्नुभयो भने नि, यो परराष्ट्रका सचिवहरू उच्च अधिकारीले चाहिँ हामीसँग सल्लाह गरेको भए त उहाँलाई यो भ्रमण नगर्नै सुझाव दिन्थ्यौं, यो चाहिँ राम्रो भएन भन्नुभएको छ क्या उहाँले चाहिँ।
9: होइन होइन, यो त एकदमै उनीहरू उहाँहरू मुनि मुनिबाटै जानु भएको छ, को को भूप देवता पनि गएका हुन्, कुमारबेन मात्रै होइन भूपदेव शाह भन्ने पनि छन् नि, ऊ पनि गएका हुन्। तर त्यसले यसले के भन्छ भने देशको अस्मितामाथि राष्ट्रको माथि यति ठुलो आघात पुर्याएको छ। तपाईँले अहिले उहाँहरूले जुन सूचे नक्सा हटाएर होइन लड्नै थियो भने राष्ट्रियताको लागि लड न दुर्गा प्रसाईको जस्तो राष्ट्र चाहिन्छ भनेर किन डराउँछौ?
8: सूचे नक्सा त हटाउनु पाइएन नि त, अब सिक्कामा आइसकेको नक्सा हटाउनु भने त आत्मसमर्पण जस्तो हो भन्ने आइरहेको छ।
9: सूचे नक्सामा को नक्सा त हटाए त भनेपछि सूचे नक्सा हटाउने बालन छ आफै, अनि हिजो ग्रेटर नेपालको नक्सा त किन लगाएको? भित्तामा ग्रेटर नेपाल चाहिँ कसलाई देखाएको? अनि अहिले त मान्छेहरू त बुझ्नुपर्ने हो नि त यो कुरा नेपाली।
8: त्यसो भए पहिला सूचे नक्सा हटाएर आऊ, त्यसपछि मात्र भेट दिन्छु भने त छैन।
9: त्यो पनि हुन सक्छ, त्यो पनि हुन सक्छ। अहिले यिनीहरूले आत्मसमर्पण, तपाईँलाई म एउटा कुरो भनौँ, यिनीहरूले अन्तिममा गएर बालेन रविहरूको घर अमेरिकामा हुन्छ, केही मिलियन डलर यिनीहरूले पाउँछन् है, र त्यस अन्तिममा गएर तपाईँको के हुन्छ भन्दाखेरि अन्तिममा गएर यिनीहरूले देश सिद्ध्याएरै छोड्छ, त्यो लाइनमा गयो देश।
8: तर रवि लामिछानेले चाहिँ राम्रो स्वागत गर्यो नि त भारतले यसअघि।
9: रवि लामिछानेलाई राम्रो स्वागत गर्नुको कारण के थियो भने तिमीले रवि लामिछानेलाई के भनेको थियो भने चितवनमा जुन अधिवेशन गर्दैछौ, राष्ट्रिय अधिवेशन गर्दैछौ, त्यो अधिवेशनबाट हिन्दू राष्ट्रको एजेन्डा पास गराऊ भनेर हिन्दू कल्चर अनुसार उनीहरूले स्वागत गरेको थियो र भनेको पनि थियो, तर उनीहरूले गर्न सकेनन्। किनभने उनीहरूलाई ल्याउने त पश्चिमाहरू हो, पश्चिमाहरू हो नि त। हेर्नुहोस् हामीले भूराजनीतिक नबुझ्दा के हुन्छ भन्दाखेरि बरु हामीलाई अमेरिका चाहिँदैन, चाइना र भारत त्यति इम्पोर्टेन्ट कुरो हो।
8: चीन भ्रमण जाँदै हुनुहुन्छ फेरि रविजी, उच्च स्तरीय भेटवार्ता भनेको
9: छ। त्यही त मैले सबै कुरो बुझिसकेको छु त, चीन भारत जहाँ गए पनि उहाँहरूको उपाय छैन, किनभने उहाँहरूले अहिले सिक्कामा के राख्नुभयो भन्दाखेरि तिब्बतबाट चाहिँ नै दलैलामा भागेर आएर बसेको गुम्बालाई पार्श्विकता दिनुभयो होइन सिक्कामा,
8: त्यसको आधिकारिकता चाहिँ आइसकेको छैन होइन,
9: त्यो दिनुभयो नि त होइन। अनि तपाईँले के बुझ्नु भने दसैँ लगभग दसैँ ताका, अब एउटा कुरा के हुन्छ भने सुदनलाई प्रधानमन्त्री बनाएर दसैँ ताका लगभग लगभग दसैँ ताका हुन्छ अघि पछि हुन्छ, किनभने दलैलामालाई नेपालमा प्रोटेक्ट दिन नेपालले नेपाली सेनाले सक्दैन, नेपाली जनताले सक्दैनन्। चीनको सबैभन्दा ठुलो क्यान्सर भनेको रोग भनेको काँडो भनेको मुटुको काँडो भनेको दलैलामा हुन्,
8: यो कुरा बुझ्नु। तिब्बत सम्बन्धीको गोष्ठी हुने भनेको छ काठमाडौँमा, त्यसमा त हिजै चासो देखाइसकेको छ चिनिया राजदूतले चाहिँ।
9: त्यस कारणले गर्दाखेरि के हुन्छ भने चिनिया दलैलामालाई प्रोटेक्ट दिनको लागि त कसले सक्छ त, भारतले सेना दिँदैन, चाइनाले त ल्याएर राखिसक्छ उठाएर लान्छ भोलि या बम माइनिङ गर्छ, त्यसले गर्दा त्यो प्रोटेक्टको लागि को आउनु पर्यो भन्दाखेरि त विदेशी सेना आउनु परेन, पश्चिमाहरूको पर कि परेन, त्यसले गर्दाखेरि यिनीहरूले सेना उतार्छन् दलैलामालाई ल्याउनलाई। र यो सिंहदरबार सर्वोच्च अदालतमा जुन आगो लागेर जुन भएको छ नि त्यो दलैलामा र दाऊद इब्राहिमको लगानीमा भएको, लगानीमा भएको, त्यसले गर्दाखेरि दलैलामा भनेको पनि चाइनाको दुश्मन, सुन्नुहोस् कुरो, र इन्डियामा दलैलामा बसिन्जेल चाइना र इन्डियाको जहिले पनि नराम्रो सम्बन्ध भयो, सम्बन्ध चिसी
8: रह्यो दुई देश बीच, व्यापारिक सम्बन्ध राम्रो छ नि त अहिले होइन।
9: अहिले अहिले दलैलामा के बुढो हुँदै गयो, अब दलैलामा नेपाल सर्ने भइसकेपछि त इन्डियाको रोग त नेपालमा सर्यो नि त
8: होइन, नेपालमा त कसरी सर्छ र त्यो त सम्भवै छैन नि,
9: हेर्दै जानुहोस् न, हेर्दै जानुहोस् कुन
8: नेपाली जनताले त त्यसलाई त अब
9: कुन जनता छन् नेपालमा,
8: 3 करोड जनता
9: तपाईँलाई नेपालमा नेपाली छन्,
8: सबै नेपाली छन् नि,
9: तपाईँ
8: नेपाली होइन,
9: तपाईँ नेपाली छन्, नेपाली भए दुर्गा प्रसाईको जस्तो उभिउन्न विरोध गरेर सक्छन्, त्यो सोसियल मिडियामा कसरी लेखेको हुन्छ, त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने मुलुक गयो
8: तर सुशासनको विरुद्धमा व्यापक रूपमा लागि
9: आज त्यो छोडिदिनु, भ्रष्टाचारमा विरुद्धमा लिएर कतिजनालाई भ्रष्टाचारमा कारवाही हो, कतिजना छुटे, सबै चोखिन्छन् होइन, त्यो त्यो कुरामा नजाउँ। अब एउटा कुरो के छ भने नेपालीहरूले अझै दुःख पाउने दिन आउँदैछन्, पर्खेर बस्नुहोस् होइन, अझै नेपालीहरूलाई पुगेको छैन भनेर भन्छु म, र तपाईँले के बुझ्नुहोस् भने ठिकै विदेशी सेना नेपालमा आउँदैछ, त्यत्तिकै विदेशीहरूले 2004 सालदेखि 2082 सालसम्म त्यत्तिकै सिंह बिपी जन्माउनदेखि, बिपी कोइराला जन्माउनुदेखि, कमलिस जन्माउनुदेखि लिएर 58 सालको दरबार हत्याकाण्डदेखि लिएर माओवादीको उत्पत्तिदेखि लिएर संविधानबाट राष्ट्र स्तर हिन्दू राष्ट्र हटाउनेदेखि लिएर जेएनजी मुभमेन्ट गराएर तपाईँको चाहिँ यहाँसम्म आउन, जुन सिंहदरबारको सर्वोच्च अदालतमा आयोग लगाएर यहाँसम्म आउन जुन लगानी गरेका छ नि विदेशीहरूले, के नेपालीहरूले लगानी गरेको हो त्यो, भारतले लगानी गरेको हो, चाइनाले लगानी गरेको हो,
8: अब केसी के अरे हाम्रो दुर्गा प्रसाईजी एउटा प्रसङ्ग बदल्नु भयो, हाम्रो अनसनमा बस्नु भएको छ फेरि गोविन्द केसीजी, हेर्नु त तपाईँ त मेडिकल व्यवसाय पनि हो, लामो समय अनसन बस्नुहुन्छ, उयो सिजन हो कि उहाँको चाहिँ, उहाँका मागहरू त जाहेर छन् नि होइन, धेरै मागहरू होइन, उहाँ उता एलेनचोकको यता कता मन्दिरतिर बस्नुभयो, त्यहाँ नजिकै त होइन, टाढै हो अलिकति, बजारतिर बस्नु भएको छ कता मन्दिर,
9: त्यहाँका मान्छेले नि जस्तो यो मान्छे जहाँ जहाँ राम्रो हुन खोज्छ नि त्यहाँ आएर अनसन बस्छ, जहिले जस्तो झापामा बिएनसी मेडिकल कलेजले प्राइभेट सेक्टरबाट आओस् सरकारी सेक्टरबाट आओस् जहाँ सरकारले सक्दैन त्यहाँ प्राइभेटले खोल्ने हो, होइन बिएनसी आउन आँटेपछि इलाममा गएर बसेर काप्लेजुङमा मेडिकल कलेज खोल्नुपर्छ भनेर, अनि इलामबाट इलामका जनता र ले र हाम्रो विजय थापा भन्ने थियो एकजना भाइ, ऊ गएर त्यहाँबाट लखेटे, त्यहाँबाट त्यो त्यो दिन राति केदार भक्त माथिबाट सुशीला कार्की आएर उसलाई हेलिकप्टरमा रेस्क्यु गरेर लिएर गए काठमाडौँ, र टिचिङमा पनि बस्न दिएको थिएन, अब त्यो धनगढीमा एउटा मेडिकल कलेज आउन आँटिरहेछ, है यो मान्छेको सिजन हो, अब जब विद्यार्थी पढाउने बेला भएपछि यो मान्छेको के गर्छ भन्दाखेरि, जहिले यो साउन भदौ असोज भनेको विद्यार्थी पढाउने सिजन हो, विद्यार्थी भर्ना लिने कुरो बुझ्नुभयो, यो चाहिँ चैतमा,
8: अब त यो 15 दिनभित्र त यी कामहरू तमाम गरिसक्नुपर्छ एडमिसनको लागि,
9: हो यतिखेर आएर के भन्छ भन्दाखेरि यो मान्छे यो नियुक्ति भएन, ऊ नियुक्ति भएन, ऊ नियुक्ति भएन भनेर, अनि नियुक्ति भएन भने त्यहाँ किन अस्ति पहिला बोलेन त, पोरै बस्नुपर्छ नि अन्त,
8: यो एकीकृत वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयन सम्बन्धी सूचना भनेर आइसकेका छ, यो करिब करिब तपाईँको
9: हो त्यो आयो मान्छे जहिले बस्छ, पहिला पनि त्यही गरेर शिक्षा र स्वास्थ्य सक्ने मान्छे नै यही अपराधी हो, अनि मैले त एउटा कुरो हिजो पनि भने एउटा कुरो के बुझ्नुहोस् भने यो मान्छे भनेको यो देशको सबैभन्दा ठुलो रोग हो विद्यार्थीहरू,
8: उहाँले मलाई के भन्नु भएको छ भने नि हिजो एउटा अन्तर्वार्तामा चाहिँ, अब यो माफियाहरू नियुक्ति भएको छ तिनीहरूको चाहिँ राजीनामा चाहिन्छ भन्ने,
9: माफिया देशमा विद्यार्थी पढाउनु पर्छ भनेर चाहिँ देशमा एउटा मेडिकल कलेजले 5,000 मान्छेलाई रोजगारी दिन्छ, सालको 50-60 करोड रुपियाँ पैसा ट्याक्स बुझाउँछ, एउटा मेडिकल कलेजले नि 10 जना गरिब जनजाति विद्यार्थी फ्रि पढाउँछ, नर्सिङहरू 40-50 जना नर्सिङ फ्रि पढाउँछ, त्यो माफिया हो कि देशको विद्यार्थी जति जम्मै बाहिर पठाउनलाई सपोर्ट गर्ने यो गोविन्द केसी जस्ता लम्पट मान्छे माफिया हो,
8: यो सेल्फ अप्राइजल फारम भर्ने मिति यो के अरे 83 यो श्रावण मसान्तसम्म रहेछ, सेल्फ अप्राइजल भेरिफिकेसन पनि
9: तेस्रो
8: हप्तासम्म रहेछ, होइन

पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले बिहानको 7 बज्यो।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले बिहानको 8 बज्यो।
1: आस्था सुनच्यादी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा
2: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार
1: प्रोप्राइटर खड्ग विश्वकर्मा
3: सम्पर्क नम्बर 98 4 23 65 82।
2: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर
4: फोन नम्बर 98 11 33 96 97।
5: जाउँ जाउँ मादीको गाउँ देवढुङ्गा घुम्न जाउँ मादीको गाउँ रमाइलो ठाउँ देवताको दर्शन पाऊ देवढुङ्गा भित्र भगवानको घर दर्शनमै पुण्य छ मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि देवढुङ्गा एक कालो छ देख्दा पूर्वको हीरा हो पूर्वलाई ज्योति छर्दैछ भोलि ओमकार एकै हो बुद्धको मूर्ति बहुधार्मिक घर देवढुङ्गा जानु छ पञ्चकन्या कालिका देवी नजिकै माता पाथीभरा छ डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ भिजिट नेपालको नारालाई सफल बनाउन मादी जाऊ
2: प्रायोजक मादी वस्त्रालय आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ प्रोप्राइटर मातृका सुवेदी सेवन सुवेदी सम्पर्क नम्बर 029424122 र 98424349900।
6: होइन ए हजुर उठ्नुहोस् न भन्या टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र
7: ए अब त जानै पर्ने भएन नि हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
6: हाम्रा सेवाहरू टायल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम्स रेडिमेड ढोका साथै ढुङ्गा गिट्टी बालुवा समेत ढुवानी गरिन्छ
7: प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 98520161580 98421081 धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खादबारी एक सङ्खुवा सभा

मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङला बजार, भोजपुर। सम्पर्क नम्बर 9842 59 0035।

0: डिभिजन वन कार्यालय खादबारी संखुवा सभाको अनुरोध,
1: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
0: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
1: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
0: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
1: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
0: खेतबारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
1: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
0: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्निरेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
1: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
0: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
1: वन डढेलो लगाउने व्यक्तिलाई वन ऐन बमोजिम कारवाही गर्न सहयोग गरौ।
0: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।
2: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना,
3: एक नम्बर सुन र अस्थली चाँदीका गहना बनाउन, सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
4: दुर्गा ज्वेलरी उद्योग, खादबारी एक बुद्ध टुर, प्रोप्राइटर गोपाल विश्व, जनक पौडेली, सम्पर्क नम्बर
3: 0295602048,
4: 9842059801
3: र 9852058933।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बात हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044003328 98421229।

0: नमस्ते दाई।
1: नमस्ते।
0: कहाँ पुगेर आउनुभयो नि?
1: नयाँ आर्थिक वर्षसँगै कर सम्बन्धी ध्यान दिनुपर्ने धेरै विषयहरू रहेछन्, त्यसैको बारेमा करदाता सेवा कार्यालय खादवारीमा बुझेर आएको बहिनी।
0: ए हो र, के बुझ्नुभयो मलाई पनि भनिदिनुहोस् न।
1: ल सुन्नुहोस् है, नयाँ आर्थिक वर्षका लागि क्रम संख्या 1 नयाँ बिल छापी चलाउन थाल्नु पर्ने रहेछ र बिल नम्बर नछाडी क्रमैसँग काट्नु पर्ने रहेछ।
0: ए अनि अरू के गर्ने नि?
1: कर पार्टी र अन्त शुल्क इजाजत पत्र नवीकरण गरी सबैले देख्ने गरी कारोबार स्थलमा राख्नु पर्ने रहेछ। खरिद तथा बिक्री खाता पनि स्वयं प्रमाणित गरिराख्नु पर्ने रहेछ। अनि सुन्नुहोस् है, यो वर्षदेखि सामान खरिद तथा बिक्री गर्दा प्यान नम्बर सर्च गरी भ्याट सस्पेन्ड लिस्टमा रहे नरहेको बुझेर मात्र कारोबार गर्नुपर्ने रहेछ नि।
0: ओहो हो र,
1: सुन व्यवसायीहरूले यस आर्थिक वर्षदेखि 2% विलासिता कर समावेश भएको बिल छापी जारी गर्नुपर्ने व्यवस्था रहेछ।
0: अनि सुन्नु न, मैले काम गर्ने स्टाफ पनि राखेको छु, उनीहरूको पारिश्रमिक भुक्तानीमा पनि विचार पुर्याउनु पर्छ र?
1: हो नि, त्यो त झन्डै भन्न बिर्सेछु। 25,000 भन्दा बढी पारिश्रमिक भुक्तानी गर्दा अनिवार्य ब्याङ्क खाता मार्फत मात्रै भुक्तानी गर्नुपर्छ र ETDS पनि अनिवार्य गर्नुपर्छ है।
0: हो र, हेर त गर्नुपर्ने कति हो कति, केही छुट पनि रहेछ त दाइ?
1: ए अँ, छुटको सम्बन्धमा सुन्नुहोस् है, मूल्य अभिवृद्धि करमा दर्ता भई लामो समयदेखि कर विवरण र कर दाखिला नगरेका करदाताहरूले 2081 चैत्र मसान्तसम्मको कर विवरण र कर यही आर्थिक वर्षको पौष मसान्तसम्म बुझाएमा सोमा लाग्ने ब्याजको 75% र जरिवाना पुरै छुट हुने रहेछ नि।
0: तपाईँसँगको एकैछिनको भेटले कति धेरै कुरा थाहा पाइयो। म पनि यी माथिका सबै कुरामा आजैबाट ध्यान दिन्छु र अरूलाई पनि यसै गर्न भन्छु।
1: जनहितका लागि करदाता सेवा कार्यालय खादवारी।
0: विस्तृत जानकारीको लागि सम्पर्क नम्बरहरू 98 5 3 60 8 17 र 0 29 5 68 17।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटानी पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार, हाम्रा सेवाहरू
2: आते ट्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङ टार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।

तपाईँलाई तयार सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफान गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। कैनपुर छ कैनपुर बजार त्रि चौक प्रोभाइडर पदम रसाइली ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङटारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडिमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 029575272, 9817334051।
2: न्यू भीमसेन वस्त्रालय, खातै नौ, तुमिङचार, शङ्खला सभा।
0: के को अवरोध हो यो बाटो बाटो? फेरि
1: बाटो छेक्नै पर्ने भो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842447462।
0: निकिता किराना पसल तुमलिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804958989। मिसन टेरेन सप्लायर्स,
0: हातबारी 9, तुमलिङटार, सङ्खुवा सभा।

0: ठेक्का त ट्याक्रा मिले। अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
1: त्यसका लागि मङ्गला देवी थानमा रहेको प्रज्वल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रोगन गर्नु परेमा प्रज्वल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेजको आधिकारिक डिलर्स प्रज्वल ट्रेड खातारी तिन मङ्गला देवी थान सुमन चोक, प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98-520-51-753 र 029-560-553।
0: कुखुराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
2: त्यो खानपानीको टुनी खेल बस पार्क छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
1: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खातबारी, सङ्खुवा सभा, प्रोप्राइटर बलराम कटवाल, सम्पर्क नम्बर 98-62-13-93-93, ईश्वरी कटवाल 98-42-10-76-29 र 029-560-508। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरण बरण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दान आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 98-48-50-17-83। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुलिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: भान्जी
1: मामा नमस्कार, मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छौ, गर्गनाले झपक्क परेर पो हिँड्यौ त?
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा, बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खादबारी एक भानुचोक, सङ्खुवासभा। सम्पर्क 9842336531, 9807013265।

0: भावना प्रतिको चाहनु, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काली ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा, अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खानपरी 9 तुमलिङटार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98426146156।
0: मनदेखि मन पराएका डिजाइनहरूको लागि
3: पार्टीबास एफएम समय सूचक। यो पार्टीबास एफएमको समय हो, अहिले बिहानको 9 बजे।

0: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
1: पाखरीवास एफएम समय सूचना यो पाखरीवास एफएम को समय हो अहिले बिहानको 10 बजे
2: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला झुम्का मंगलसूत्र शिरमा लगाउने जुन तारा पुराना डिजाइनका माडवारी नौगेडी ढुङ्ग्री बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चा लिङलिङ बजार
2: प्रोप्राइटर खड्ग विश्वकर्मा
4: सम्पर्क नम्बर 98 4 23 65 82
3: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस् प्रोप्राइटर अर्जुन शङ्कर
5: फोन नम्बर 98 11 33 96 97

0: हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा।
2: मालपोत र नापी सम्बन्धी सम्पूर्ण कुराहरूको जानकारी तथा परामर्श लिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्। प्रोप्राइटर दिपेन्द्र थापा, दिपेन्द्र लेखापढी सेन्टर, दिङ्ला बजार, भोजपुर। सम्पर्क नम्बर 98429600।
3: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध,
4: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
3: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
4: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
3: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनौ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
4: चुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
3: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
4: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
3: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
4: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राखौ।
3: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाऊ।
4: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
3: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।

0: तपाईँको सुन्दरतालाई अझै बढी सुन्दर बनाउन दुर्गा ज्वेलरीका आकर्षक गहना।
1: एक नम्बर सुन र अस्थानी चाँदीका गहना बनाउन सुन रिफाइन गरी एक नम्बर बनाउन र जस्तोसुकै सुन चाँदीका गहना बनाउन
0: दुर्गा ज्वेलरी उद्योग खातबारी एक बुद्ध टोल प्रोप्राइटर गोपाल विश्व जनक पौडेली सम्पर्क नम्बर
1: 0295602648
0: 98420 59801
1: र 98520

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्मरोग चिनी रोग टन्सिल बाथ हाडजोर्नी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98443 45019 र 98146581 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घडी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
3: मोबाइल रेडियो घडी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: आधुनिक खेती गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन।
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पार्ट पुर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार।
3: सम्पर्कका लागि फोन नम्बर 9819378411।

तपाईँलाई तयारी सुन र सलित चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रिचोक, प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।

तिम्रो याद भुलाउन आज भोलि पिउने गरेको छु, भोलि छिट्टै मर्छु कि भने थोरै थोरै जिउने गरेको छु। मुटु पोल्ने रहेछ नि भत भती, तिम्रै पिरले भइरहेछ यो गति, माया रोगै पिरती।

0: बाटामा बिहेका गाडी हिँड्छन्, यिनलाई काउकुती लागिसक्यो, भोलितिर यसो फुर्सद मिलान हो कान्छा, जाउँ जोगमनीतिर कपडा किन्न।
1: दाजु पनि एक जमानामा तपाईँ जस्तै मान्छेहरू कपडा किन्न जोगमुनीतिर जान्थे, तर आजकल त न्यू भीमसेन वस्त्रालयले तुमलिङ कारबाटै जोगमुनीको दर भावमा उपलब्ध गराइरहेको छ नि कपडाहरू त।
2: हजुर, हामी कहाँ जुत्ता, चप्पल, छाता, लेडिज ब्याग, जेन्ट्स ब्याग, सिरक, डस्ना, थान तथा रेडीमेड कपडा बिक्री हुनका साथै कुर्ता सलवार, इन्डियन ओरिजिनल साडीहरू जोगमुनीकै दरभावमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर राजेश श्रेष्ठ, सीता श्रेष्ठ, सम्पर्क नम्बर 029575272 9817340051।
2: न्यू भीमसेन वस्त्रालय, खातै 9 तुमिङचार, शङ्खुवा सभा।
0: के को अवरोध हो यो बाटो बाटो? फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
3: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
3: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
3: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 9842444762।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
4: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 9804958099। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9 तुम्लिङकार, शङ्खुवा सभा। मिल है, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
3: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खाने पानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ्ग रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खातारी 3 मङ्गलादेवी थान सुमन चोक। प्रोप्राइटर धन बहादुर रसाइली, सम्पर्क नम्बर 9852551753 र 029560553।
5: पोखराको तल्ला चाहियो हौ नातिनी, कता पाउँछ तिमीलाई थाहा छ?
6: त्यो खानबारीको टुनी खेल बस्तार छेउमा जानु न बाजे, त्यहाँ सगरमाथा कुखुरा पालन केन्द्र छ, त्यहाँ पाउँछ।
7: गुणस्तरीय एक दिने ब्रोइलर, गिरिराज, लेयर्स, लोकल चल्ला, हाँस, टर्की, बट्टाई, कालिका चल्ला, माछाका भुरा तथा ब्रोइलर कुखुराको चारो, गाई भैँसी, बाख्रा, बङ्गुरको दाना साथै जिउँदो ब्रोइलर कुखुरा र ताजा मासु चाहिएमा सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवालाई सम्झनुहोस्। यहाँ विवाह पार्टी वनभोजका लागि विशेष छुटको समेत व्यवस्था रहेको छ। सगरमाथा कुखुरा पालन केन्द्र तथा ढुवानी सेवा, खातबारी, शङ्खुवा सभा। प्रोप्राइटर बलराम कटवाल, सम्पर्क नम्बर 9862133993, ईश्वरी कटवाल 9842106729 र 029560508। साथमा खानबारी एकको टोली खेल लाइनबाट पशु सेवा कार्यालयतिर जाने बाटोमा अरुण बरुण मासु पसल समेत सञ्चालन रहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। कुखुराको चल्ला र पशुको आहार दाना आवश्यक भएमा मानेभन्ज्याङबाट समेत सेवा लिन सक्नुहुनेछ। मानेभन्ज्याङ सम्पर्क प्रदीप गुरुङ 9848517183। साथै सगरमाथा कुखुरा पालन केन्द्र अहिले टुडिखेल बस पार्कको सबैभन्दा ठूलो भवनमा सरेको समेत सम्पूर्ण ग्राहक वर्गहरूमा जानकारी गराउँदछौ। खुद्रा र होलसेल सामान बिक्री गर्न, होम डेलिभरी गर्न र चिसो पेय पदार्थको लागि समेत सधैँ सम्झनुहोस्।

0: नमस्ते हे भान्जी।
1: मामा नमस्कार। मेला जान लागे कि नि मामा?
0: मेला पात भन्छ, गरगनाले झपक्क परेर पो हिँड्यौ त।
1: आफू राम्रो भन्न किन समय कुर्नु? खादबारी भानुचोकमा सन्ध्या सुनसादी हस्तकला उद्योग भएपछि म त ढुक्क छु नि मामा। बनाइहाल्छन् नि गहना भने जसरी।
2: हो त नि, नम्बरी सुनका गहना बनाउनु परेमा, सुन रिफाइन गरी एक नम्बर बनाउनु परेमा, आधुनिक र पुराना डिजाइनका गहना बनाउनु परेमा, असली चाँदीका गहना चाहिएमा सधैँ सम्पर्क गर्नुहोस्।
3: प्रोप्राइटर गम्बहादुर लकान्द्री, शर्मिला लकान्द्री, सन्ध्या सुनचाँदी हस्तकला उद्योग, खादबारी एक भानुचोक, सङ्खुवासभा। सम्पर्क 9842636531, 9807013265।
4: पाँचखपन नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँचखपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुपथ मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचखपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0291410188 र 9815536556।

0: गहना प्रतिको चाहना, सुन्दरता प्रतिको आकर्षण जोगाई राख्न चाहनुहुन्छ भने केवल सिद्ध काले ज्वेलर्स। टिपिकल तथा आधुनिक डिजाइनका गहनाहरू हुबहु उतार गर्नु परेमा, नम्बरी सुन खरिद बिक्री गर्नु परेमा अथवा पुराना सुनहरूलाई रिफाइन गरी एक नम्बर बनाउनु परेमा हामीलाई सम्झनुहोला।
1: यहाँ अर्डर बमोजिम सुन चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। बिल बमोजिम सुन चाँदी खरिद बिक्री गर्न र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्न सधैँ हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर प्रताप घिमिरे, सरिता घिमिरे, सिद्धकाली ज्वेलर्स, खादबारी 9 तुमलिङचार खाद्य संस्थान अगाडि। सम्पर्क 029575045, 98420461।
0: मनैदेखि मन पराएका डिजाइनहरूको लागि।
3: ओहो कान्छा ल, बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
4: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
3: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
4: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
3: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
4: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खादबारी 3 माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे, सम्पर्क 98422127333। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
5: पाठीबास एफएम समय सूचक। यो पाठीबास एफएमको समय हो, अहिले बिहानको 11 बजे।

Thank you.

0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
1: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
1: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड, पाखीबास एफएम समय सूचक। यो पाखीबास एफएमको समय हो। अहिले मध्याह्न 12 बजे।

0: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
1: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यस्तो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने गर्ने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ काठीबास एफएम 104 मेगाहर्ज।
1: चाहे भूतबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीवास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा।
0: पाखरीवास एफएम समय सूचक, यो पाखरीवास एफएम को समय हो, अहिले दिउँसो 1 बज्यो।
2: आस्था सुन च्यादी गहना पसल पाँच खपन्चा लिङलिङको शाखा, अब पाँच खपन्चा वाना बजारको बस स्ट्यान्ड डाँडामा।
3: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा, पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन्चार लिङलिङ बजार,
2: प्रोप्राइटर खड्ग विश्वकर्मा।
4: सम्पर्क नम्बर 98423 65082।
3: याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर,
5: फोन नम्बर 98113396097।
6: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
4: ए अब त जानै पर्ने भएन नि, हाम्रै खातबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
4: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स खातबारी 1 सङ्खुवा सभा।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय खादबारी संखुवा सभाको अनुरोध,
3: आगो र वन र ढेलोबाट होसियार बनाऊ।
2: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
3: साथै वन र ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
2: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
3: चुरोट बिडीको छुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
2: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
3: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
2: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
3: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित
2: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
3: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
2: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खाँचबारी।

0: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
1: पुरानो ग्यास्ट्रिक अल्सर हर्सा दिशाबाट रगत बग्ने छाला सम्बन्धी रोग चर्म रोग चिनी रोग टन्सिल बाथ हाडजोनी नसा नाक कान घाँटी दम पिनास तल्लो पेट दुख्ने महिनावारी गडबडी भएको हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर पाठेघर सम्बन्धी बाजुपनको समस्या हात झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी इसिजी एक्सरे भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 0295720992 98 43 45 019 र 98 14 36 51 88। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ सङ्खुवा सभा।
2: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
3: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
2: के रे, नानी त भर्खर 17 की लागि होइन र?
3: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
2: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
3: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
4: डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल रेडियो घडी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
5: मोबाइल रेडियो घडी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ। सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: आधुनिक खेती गरौं गरौं धेरै समयको बचत, कुटाने पिसानीलाई टोलमा जोडौं, घर घरमा खन्ने जोत्ने मेसिन,
1: कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार, हाम्रा सेवाहरू
2: हाते ट्र्याक्टर,
1: कुटानी पिसानी मिल,
2: चोकर बनाउने मिल,
1: मकै बोट बिरुवा लगायतका बिरुवाको गोडमेल गर्ने मिसिन,
2: घाँस काट्ने मेसिन,
1: जुस उत्पादनका लागि आवश्यक पर्ने मेसिन,
2: साथै कृषिका मेसिनरी सामान मर्मत र पाठ पूर्जा आवश्यक भएमा पनि सदैव हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर कृष्ण थापा, कृषि यान्त्रिकरण सामग्री पसल तुमलिङटार,
3: सम्पर्कका लागि फोन नम्बर 9819378811।
4: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
6: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
6: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
7: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार, विज्ञापन बोर्ड।

तपाईँलाई तयारी सुन र असली चाँदीका गहना आवश्यक छ या पुरानो सुन रिफाइन गरी एक नम्बर बनाउनु परेको छ? यदि त्यसो हो भने सधैँ हामीलाई सम्झनुहोस्। मनोकामना सुन चाँदी पसल। चैनपुर छ, चैनपुर बजार त्रि चोक, प्रोभाइडर पदम रसाइली, ममता रसाइली। सम्पर्क 98621 37744 र 98153 87775।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन ट्रेड एन्ड सप्लायर्स,
0: हातबारी 9, तुम्लिङटार, सङ्खुवा सभा।
4: नमस्ते डाक्टर साहब।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कतिको खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्ष भन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ,
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एका त ट्याक्रक मिल हे, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रेडमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इटा र रङ रोगन गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड, खादरी 3, मङ्गलादेवी थान, सुमन्त्रक। प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98 52 51 7 53 र 029 560 553।

0: पाँच खपन नगरपालिकामा होलसेल दर भावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुफद मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँच खपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 0291410188 र 9815536356।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो, कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
6: होइन नि दाई, यो त डेन पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
5: डेन पेन्ट के हो यो डेन पेन्ट भनेको भाइ?
6: दाई पनि, पुरानो र खुइलिएको गाडीहरूलाई डेन पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
5: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
6: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे। सम्पर्क 9822127333। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।
7: नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले दिउँसो 2 बज्यो।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रक्षा म्युजिक प्राली हाम्रो अफिसियल युट्युब च्यानल सब्स्क्राइब गर्न भने नबिर्सन होला।
1: हेर त रगतै रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्छ।
0: रक्षा।

0: मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त अब।
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
2: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
3: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
3: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
3: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो पुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
0: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन हो।
6: सुन्न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि, हो र होइन होला त्यस्तो त?
7: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ, के भयो भन त?
8: केही होइन मिस,
7: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ मिस।
9: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

हातमा तिमी छैनौ मेरो साथमा, हातमा फुटुली डुलाइरहे एकलाई छपकिलो खाटमा, बातमा भुलिन्छु तिम्रै साथै, आफूसँग भुलिन्छु साथै साथै, उसको पछि आफू एकैतिर पकडिनु र तिम्रो कता गए गए, त्यहाँ कसम कल्पनामा तिमी, हरेक रात सपनामा तिमी, खटिएको अचल कता

0: लौ न लौ लौ चटाइन पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
1: हुन्न हुन्न, चटाइन पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो र?
1: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
1: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
1: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्कार स्वयं सेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
6: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिक।
2: पाखीबास एफएम समय सूचक। यो पाखीबास एफएमको समय हो, अहिले दिउँसो 3 बज्यो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो त, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै दस वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग छिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
4: एक नम्बर सुन्न असली चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी 24 क्यारेटको नम्बरी गहना बनाउनु परेमा आस्था सुन चाँदी गहना पसल पाँच खपन चार लिङलिङ बजार।
3: प्रोप्राइटर खड्ग विश्वकर्मा।
5: सम्पर्क नम्बर 98 4 23 65 82।
4: याद राख्नुहोला सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर।
6: फोन नम्बर 98 11 33 96 97।

0: होइन ए हजुर, उठ्नुहोस् न भन्ने टाइम मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
1: ए अब त जानै पर्ने भएन नि, हाम्रै खादबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
0: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
1: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
2: डिभिजन वन कार्यालय खादबारी सङ्खुवा सभाको अनुरोध,
3: आगो र बन्ड ढेलोबाट होसियार बनाऊ।
2: आगोको सानो झिल्कोले पनि ठुलो ज्वालाको रूपले वन जंगल जस्तो महत्वपूर्ण साझा सम्पत्ति र जैविक विविधताको स्रोतमा ठुलो क्षति पुर्याउन सक्छ।
3: साथै बन्ड ढेलोले जलवायु परिवर्तनबाट हुन सक्ने असरलाई समेत बढाउँछ।
2: वन जंगलमा डढेलो लाग्न नदिन सबै सचेत बनाऊ र निम्न कुराहरूमा विशेष ध्यान पुर्याउ।
3: सुरोट बिडीको ठुटा तथा बलेको सलाईको काँटी वन जंगलमा नफालौ।
2: खेत बारीको झारपात जलाउँदा पूर्ण रूपले निगरानी र नियन्त्रण गरी नजिकैको वनमा आगो फैलन नदिऊ।
3: हावाहुरी चलेको बेलामा खेत बारीको झारपात नजलाऊ।
2: डढेलोबाट हुन सक्ने खतरा कम गर्न अग्नि रेखा लगाउने र चैत वैशाखको समयमा रुखबाट खसेका बुढा पातहरूलाई समयमा नै उचित स्थानमा व्यवस्थापन गर्न सबै एक भएर लागौ।
3: आगलागीबाट बस्न पानीको व्यवस्थापन, दमकल र अन्य सम्बन्धित स्रोतहरूको समयमा नै पहिचान गरी सम्बन्धित स्थानमा सुरक्षित राख।
2: कथम कदाचित वन डढेलो लागेमा सबै मिली निभाउ।
3: वन डढेलो लगाउने व्यक्तिलाई वन एन बमोजिम कारवाही गर्न सहयोग गरौ।
2: प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, खादबारी।
4: हरेक शुक्रबार विशेषज्ञ डाक्टरद्वारा गर्भवती जाँच गर्न प्रभास मेडिकल चैनपुर छ 0 पोइन्ट।
5: पुरानो ग्यास्ट्रिक अल्सर, हर्सा, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्मरोग, चिनी रोग, टन्सिल, बाथ, हाडजोर्नी, नसा, नाक कान घाँटी, दम, पिनास, तल्लो पेट दुख्ने, महिनावारी गडबडी भएको, हात खुट्टा भाँचिएको ठाउँमा प्लास्टर, पाठेघर सम्बन्धी बाजुपनको समस्या, हात झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार साथै प्याथोलोजी, इसिजी, एक्सरे, भिडियो एक्सरे सेवा साथै वैदेशिक रोजगारीका लागि मेडिकल पनि गरिन्छ। साथै होम डेलिभरी सेवा पनि उपलब्ध छ। 24 घण्टा इमर्जेन्सी सेवा र फार्मेसी सेवा साथै होम डेलिभरीको पनि सेवा उपलब्ध छ। सम्पर्क नम्बर 029570292, 98443549 र 98146158। मकालु स्वास्थ्य उपचार क्लिनिक तथा प्रभास मेडिकल चैनपुर नगरपालिका छ, सङ्खुवा सभा।
6: डीआर स्टोर एन्ड राज स्टोर, तुमलिङटार हटिया अगाडि सरेको सूचना। तुमलिङटारमा मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरूको सेवा दिँदै आएको डीआर स्टोर एन्ड राज स्टोर तुमलिङटार हटियाको मन्दिर अगाडि सरेको सम्पूर्ण ग्राहक महानुभावहरूमा सहर्ष जानकारी गराउँदछौ।
0: मोबाइल, रेडियो, घड़ी लगायतका इलेक्ट्रोनिक सामानहरू नयाँ खरिद गर्न र मरमत गर्नका लागि सधैँ हामीलाई सम्झनुहोस्। साथमा बच्चाको खेलौना र खेलकुदका सामानहरू खरिद गर्नका लागि समेत हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विकास श्रेष्ठ, तारा श्रेष्ठ, सम्पर्क नम्बर 98044-00332, 98421-12249।

0: के को अवरोध हो यो बाटो बाटो फेरि
1: बाटो छेक्नै पर्ने भयो गुरुजी, हामीलाई निकिता किराना पसलकै सामान चाहियो।
2: निकिता किराना पसल नै किन?
0: किराना सम्बन्धी होलसेल सामान आवश्यक भएमा ग्राहकहरूको अर्डर अनुसार सामान उपलब्ध गराइने,
2: ग्राहकहरूको घर घरमा सामान ढुवानी गर्नका लागि विश्वासिलो माध्यम।
1: तपाईँको एक कल फोन नै हाम्रो लागि पर्याप्त हुनेछ।
2: प्रोप्राइटर धन बहादुर तामाङ, सम्पर्क 98 42 44 47 62।
0: निकिता किराना पसल तुम्लिङटार, गोल्डन स्टार बोर्डिङ सँगै जोडिएको घर।
3: प्रोप्राइटर सबिना जिमी तामाङ, सम्पर्क नम्बर 98 40 58 90 89। मिसन टेडेन सप्लायर्स,
0: हातबारी 9 तुम्लिङटार, सङ्खुवा सभा। कमिल हे, अब यो निर्माणको सामान चाहिँ कताबाट पो ल्याउनु हो?
2: त्यसका लागि मङ्गलादेवी थानमा रहेको प्रजल ट्रिपमा जान पर्यो। जस्ता पाता, खानेपानी निर्माण सम्बन्धी सामान, हिल ट्याङ्क, रड, सिमेन्ट, पाइप, इट्टा र रङ्ग रगानी गर्नु परेमा प्रजल ट्रेडलाई सम्झनुहोस्। उल्लास जस्ता पाता, जगदम्बा सुपर साइन जस्ता पाता र टाटा पेन्सको आधिकारिक डिलर्स प्रजल ट्रेड खाँदारी 3 मङ्गलादेवी थान सुमन्त्रक। प्रोप्राइटर धनबहादुर रसाइली, सम्पर्क नम्बर 98 52 51 753 र 029 560 553।

0: पाँचखपन नगरपालिकामा होलसेल दरभावमा थोक तथा खुद्रा किराना सामान आवश्यक भएमा सनिसा किराना पसल पाँचखपन छ डाँडा गाउँ स्कुल छेउमा आउनुहोस्। साथमा खाद्यान्न सम्बन्धी सम्पूर्ण सामानहरू र जुत्ता चप्पल पनि सुफद मूल्यमा उपलब्ध गराइन्छ। साथै जुनसुकै समयमा अलैँची खरिद बिक्री गर्न सकिन्छ। यसका लागि अलैँची खरिद बिक्री केन्द्र सञ्चालन गरिएको छ। सनिसा किराना पसल पाँचखपन छ डाँडा गाउँ स्कुल छेउ। प्रोप्राइटर टेक बहादुर श्रेष्ठ। सम्पर्क नम्बर 029141088 र 9815536356।
1: ओहो कान्छा ल बधाई छ है, नयाँ गाडी किनेछौ, खुसी लाग्यो।
2: होइन नि दाई, यो त डेन्ट पेन्ट गरेको पो त माने भन्ज्याङ वर्कसपमा।
1: डेन्ट पेन्ट के हो यो डेन्ट पेन्ट भनेको भाइ?
2: दाई पनि पुरानो र खुइलिएको गाडीहरूलाई डेन्ट पेन्ट गरेर नयाँ जस्तै बनाउन सकिन्छ नि।
1: त्यो पनि माने भन्ज्याङ वर्कसपमा?
2: हो त नि दाई, त्यहाँ त बिग्रिएको जस्तो सुकै गाडी मर्मत गर्न, गाडीका पार्ट पुर्जा परिवर्तन गर्न, टुटे फुटेका गाडी वेल्डिङ गरेर जस्ताको तस्तै बनाउन र तपाईँको पुराना गाडीलाई डेन्ट पेन्ट गरी नयाँ बनाउन पनि सकिन्छ नि। माने भन्ज्याङ वर्कसप, खाँदबारी 3 को माने भन्ज्याङ बजार नजिक मेम्बर डाँडामा। प्रोप्राइटर प्रकाश घिमिरे। सम्पर्क 9842127333। याद राख्नुहोला, 2 पाङ्ग्रे 4 पाङ्ग्रे र अर्डर अनुसार जस्तो सुकै गाडीको मर्मत, वेल्डिङ, डेन्ट पेन्ट र पार्ट पुर्जा फेर्ने काम गरिन्छ।

0: to you by
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पार्थिवास एफएम समय सूचक यो पार्थिवास एफएम को समय हो अहिले दिउँसो 4 बजे
1: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त
2: हुन्छ
3: हुन्छ ल हुन्छ
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
2: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
4: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
2: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
4: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु मिलेन
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
1: देख्नु भयो औषधि हालेको
0: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लानु हजार सो टर्च बालेर जाऊ।
1: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
0: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
1: अँ है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
0: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
1: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
0: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो।
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खोजे के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
2: तिमीलाई थाहा थिएन?
0: थाहा थिएन।
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार, म गायक चन्द्र कुमार खले। सूचना, अभिव्यक्ति र मनोरञ्जनको आवाज, यो हो एफएम पाखरीबास 104 मेगाहर्ज। म त सधैँ सुन्छु, तपाईँहरू पनि सुन्नुहोस्।

0: किन आँखा मिचेको मिचेक गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या हो
1: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस्?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छ। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड,
4: पाखीबास एफएम समय सूचना। यो पाखीबास एफएम को समय हो, अहिले साँझ 5 बज्यो।

0: सूचना संचार र मनोरञ्जनको आवाज यो हो एफएम पाथ्रीबाज खादबारी तीन धरेथुमका संखुवा सभा
1: पाथ्रीबाज एफएम समय सूचना यो पाथ्रीबाज एफएमको समय हो अहिले साँझ 6 बज्यो

0: पाखरीबास एफएम समय सूचक यो पाखरीबास एफएम को समय हो अहिले साँझ 7 बज्यो
1: चाहे भोटबाट झर्दा होस् चाहे तराईबाट उक्लदा सबैको एउटै गन्तव्य पाखरीबास एफएम 104 मेगाहर्ज खातबारी 3 झरीथुमका संखुवा सभा
0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ पाखरीबास एफएम 104 मेगाहर्ज।

0: यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: होइन भाइ हो, झै पार्ने कहिले हो? यसको चाँजो बाजु मिलाउनु बिहेको।
2: आफै त महादेव कसले देला पर बिहे गर्न बिना स्थिति नगर है सर।
3: आफै त सानो भाइ, दुधको दाँत झरेको छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
1: नगर्ने त बिहे
3: नगर्ने।

0: रुई पुई दुई भन्छन् जाडो कटाउनलाई, राम्री केटी बिहा गराए केटा हो जीवन बिताउनलाई।
1: राम्री बुहारी भन्दा भन्दै दफरमा आउने, तिमी सुत्ने खाटका त टुरिस्ट बनाउने,
0: के भन्छ यो?
1: ठिकै भन्छ यो।

0: यात्रा लाग्ने भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार खान्छ, कुचो समाउने हातले त फुलको टुप्पी खान्छ।

0: ಶಿವ ಕಾಂಕ್ಷಿ
1: ಯಾರಿಗೂ ಫ್ಯಾಷನ್ ಕಸ್ತೀರಿ?
0: ಆ ಪ್ರಶ್ನೆ ಬಂದ್ಕ
1: ಲಾಲ್ವಾ

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ काठीबास एफएम 104 मेगाहर्ज।
1: जाउँ जाउँ मादीको गाउँ, देवढुङ्गा घुम्न जाउँ, मादीको गाउँ रमाइलो ठाउँ, देवताको दर्शन पाऊ। देवढुङ्गा भित्र भगवानको घर, दर्शनमै पुण्य छ, मन्दिर अर्को पाथी भराको सँगसँगै घुम्नु छ। देवढुङ्गा भित्र दुईवटा गुफा शिव र पार्वती, दर्शन लिन पुग्नु छ त्यहाँ जीवनमा एकचोटि। देवढुङ्गा एक कालो छ देख्दा, पूर्वको हीरा हो, पूर्वलाई ज्योति छर्दैछ भोलि, ओमकार एकै हो। बुद्धको मूर्ति बहुधार्मिक घर, देवढुङ्गा जानु छ, पञ्चकन्या कालिका देवी नजिकै, माता पाथीभरा छ, डाँडाको ठाउँ पाथीभराबाट संसारको दर्शन पाऊ। भिजिट नेपालको नारालाई सफल बनाउन मादी जाऊ।
2: प्रायोजक मादी वस्त्रालय, आवश्यक थान तथा रेडिमेड कपडाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराइन्छ। प्रोप्राइटर मातृका सुवेदी, सेवन सुवेदी, सम्पर्क नम्बर 029424122 र 98424349900।
3: होइन ए हजुर, उठ्नुहोस् न भन्या, टाइल मार्बल किन्न विराटनगर जाने भन्ने होइन र?
4: ए अब त जानै पर्ने भएन नि, हाम्रै खाँदबारी नगरपालिका गेटैमा रहेको धृति स्टोर्स निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमका टायल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
3: हाम्रा सेवाहरू टायल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम्स, रेडिमेड ढोका साथै ढुङ्गा, गिट्टी, बालुवा समेत ढुवानी गरिन्छ।
5: प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 98520161580, 98421081। धृति स्टोर्स निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी 1, सङ्खुवा सभा।
6: आस्था सुन चाँदी गहना पसल पाँच खपन्च लिङलिङको शाखा अब पाँच खपन्च वाना बजारको बस स्ट्यान्ड डाँडामा।
2: एक नम्बर सुन र अस्तरी चाँदीका गहना आवश्यक भएमा नयाँ डिजाइनका गहनाहरू, रामरिला, झुम्का, मंगलसूत्र, शिरमा लगाउने जुन तारा, पुराना डिजाइनका माडवारी, नौगेडी, ढुङ्ग्री, बुलाकी लगायत जस्तो सुकै गहना बनाउनु परेमा पुराना सुन रिफाइन गरी

याद राख्नुहोला, सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबारका लागि आस्था सुन चाँदी पसलको शाखा वाना बजारलाई नै सम्झनुहोस्। प्रोप्राइटर अर्जुन शंकर, फोन नम्बर 98 11 33 96 97।

राति आवाज सिकाउँदैछन् थोप्पाहरू फर्काउँदैछन् याद रुझ्न मन छ मलाई हटाइदेऊ न छाता तिम्रो अङ्गालोमा मग्न गर्न सक्दिन बयान मलाई मुस्कानले मोहित पार्छ लागिरहन्छ झलको म लेख्दैछु मनले के दोष छैन कलमको भन्दछ नाखा तर महसुस तिम्रै म यति भन्न सक्छु विश्वास हाम्रो सदन हो सपनाका सहर मेरा झिलिमिली छन् यी मौसमले

हाम्रो सम्बन्ध कस्तो सबै देखिसकेका छु, साथ र माया केवल त्यति मात्र देऊ। लेखिराख्ने छु हाम्रो जिन्दगीको कथा, यहाँका खोल्ला तिमीलाई नै भेटिरहन देऊ। कहिले पनि तिमीलाई म जाँच दिन, जुनसँग जे जस्तो छौ तिम्रो सबै कुरा सुन्दर छ। कुर्न मन छैन धेरै अब मलाई, म आतुर छु भित्राउन मूल घरमा, मनको कारागारमा कैदी बनाई थुनेर राख। हाम्रो मायाको सानो संसार हुनेछ थाहा छ, अङ्गालोमा बाँध लागिसक्यो आदत।

0: आसो 2083 साउन 9 गते शनिबार असार शुक्ल एकादशी सन् 2026 जुलाई 25 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै विनु शर्माको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाव। संसदमा हराउँदै प्रश्न, खर्च टार्न ऋण खोज्दै उखु किसान। राजदूत नियुक्तिमा अन्यल, जोखिममा किशोरी आमा, कानूनी उल्झनमा एडभेञ्चर उद्योग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको फुर्सदलाई आमदानीमा बदल्दै शीर्षकको शुभ समाचार।
0: बिहान छोराछोरीलाई विद्यालय पठाएर घर धन्दा सकिएपछि हेटौडा 5 ढुङ्गे धारा र हेटौडा 5 कमानेका गृहिणी एउटै कोठामा भेला हुन्छन्। कोठाभरि नेपाली कागज, जड़ीबुटीबाट तयार गरिएको धूपको धूलो, धागो, लेबल र प्याकिङ सामग्री हुन्छ। त्यसपछि शुरू हुन्छ धूप उत्पादनको काम। फुर्सदको समय सदुपयोग गर्दै उनीहरूले धूप उत्पादन मार्फत आमदानी गर्न थालेका छन्। सामूहिक प्रयासले उनीहरूको आर्थिक अवस्था मात्र होइन आत्मविश्वास पनि बढ़ाएको छ। हेटौडा 5 सुनिता महर्जनको घरमा नियमित रूपमा महिला भेला भएर धूप बनाउने गर्छन्। हाल हेटौडा 5 ढुङ्गे धाराका 7 र हेटौडा 8 कमानेका 4 गरी 11 गृहिणी यस कार्यमा आबद्ध छन्। उनीहरूले दैनिक करिब 100 प्याकेट धूप उत्पादन गर्ने गरेका छन्, जस अनुसार मासिक करिब 3000 प्याकेट धूप उत्पादन हुने गरेको छ। एकजनाले दैनिक करिब 1 दर्जन प्याकेट धूप तयार गर्ने गरेको र एक प्याकेट बापत 30 रूपियाँ पारिश्रमिक पाउने गरेका छन्। घरधन्दा सकिएपछि समय मिलाएर धूप उत्पादन गर्ने गरिएको स्थानीय उर्मिला गौतमले बताएकी छन्। खाली समयको सदुपयोग गरेका हौं, घरको काम सकेपछि यहाँ जम्मा भएर धूप बनाउँछौ उनले भनेकी छन्। पहिले सामान्य खर्चका लागि पनि श्रीमानकै भर पर्नु पर्थ्यो, अहिले यही आमदानीबाट घर खर्चमा सहयोग गर्नुका साथै केही बचत पनि गर्न सकेका छौं, उनको भनाइ छ। धूप उत्पादनमा सहभागी महिलाका अनुसार पहिले फुर्सदको अधिकांश समय घरमै बस्ने र मोबाइल चलाएर बिताउने गर्दथे, अहिले त्यही समयलाई उत्पादनशील काममा लगाएर दैनिक 300 रूपियाँ भन्दा बढ़ी आमदानी गर्न थालेका छन्। आफ्नै कमाईबाट आवश्यक सामग्री खरिद गर्न सक्ने अवस्था बनेपछि परिवारमा आर्थिक रूपमा निर्भर रहनुपर्ने अवस्था हट्दै गएको उनीहरूको भनाइ छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी छानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: दिले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राजपा वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि न्यायालयमाथि हस्तक्षेप भएको भन्दै 3 अन्तर्राष्ट्रिय संस्थाले विज्ञप्ति जारी गरेका छन्। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले सर्वोच्च अदालतका 3 न्यायाधीशलाई राजीनामाका लागि दवाब दिएको दावी गरेका छन्। सरकारले भने राजीनामाका लागि दवाब दिएको पुष्टि गर्न चुनौती दिएको छ। सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुइँयाललाई राजीनामा दिन राजनीतिक दवाब दिएको भन्दै एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कमिशन अफ जुरिस्टले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। उनीहरूले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी सरकारले कदम चालेको आरोप समेत लगाएका छन्। जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै 3 संस्थाले भागवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर उनीहरूमाथि महाभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएका छन्। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि भुइँयालले राजीनामा दिन अस्वीकार गरे महाभियोग लगाउने धम्की दिएको विश्वसनीय रिपोर्ट प्राप्त भएको एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र आईसीजेले बताएका छन्। सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न सरकारको दबाव शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: संसदमा हराउँदै प्रश्न शीर्षकमा गोर्खापत्र खबर लेख्छ। सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाफदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रूचि निकै कमजोर बनेको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ। बलियो कार्यकारी हुँदा सत्ता पक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसद बीचको संवादलाई कमजोर बनाएको छ र संघीय संसदको दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ। तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्र गरेका छन्। संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ। 2082 फागुनमा सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको करिब 4 महिनाको अवधिमा जम्मा 3 सांसदले मात्र प्रश्न सोधेका छन्। यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ। सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कार्यवाहीमा प्रश्न सोध्ने 3 सांसद विपक्षी दलका मात्र छन्। दोस्रो अधिवेशन चालू रहँदा 2083 असार 29 गतेसम्म संसदमा लिखित र मौखिक गरी 16 मात्र प्रश्न दर्ता भएका छन्। नेपाली कंग्रेसका निष्कल राई र सीता थपलिया तथा श्रम संस्कृति पार्टीका हर्कराज राईले प्रश्न दर्ता गराएका छन्। निष्कलले विभिन्न मन्त्रालय सम्बन्धित 14, थपलिया र हर्कले एक एक प्रश्न दर्ता गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग सम्बन्धित थपलियाको एकमात्र लिखित प्रश्नमा कार्यालयले जवाफ पठाइसकेको छ। थपलियाको प्रश्न प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय र नियुक्तिसँग सम्बन्धित छ। कार्यालयले प्रधानमन्त्री शाहको सचिवालयमा 27 नियुक्ति रहेको जवाफ पठाएको छ।
2: एक 100 दिनभित्रै खुल्ला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गर्ने सरकारको योजना असफल भएको छ। नयाँ राजदूत छनौट प्रक्रियामा समय लम्बिएकै कारण सरकारले कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका 6 देशका राजदूतको पदावधि थप गरेको छ। बंगलादेश, बहराइन, ब्राजिल, म्यानमार, इजिप्ट र अस्ट्रियाका बहालवाला राजदूतको पदावधि अर्को राजदूत नियुक्ति नभएसम्मका लागि थपिएको परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले बताएका छन्। उनले नयाँ राजदूत नियुक्ति प्रक्रिया सकिन केही समय लाग्ने भएकाले त्यो अवधिका लागि उनीहरूलाई नै कायम राख्ने अल्पकालीन व्यवस्था गरिएको समेत बताएका छन्। बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वाग्ले, ब्राजिलमा निर्मल राज कापले, म्यानमारमा हरीश चन्द्र घिमिरे, इजिप्टमा सुशील लम्साल र अस्ट्रिया स्थित राष्ट्रसंघीय स्थायी नियोगका प्रतिनिधिमा भरत रेग्मी छन्। उनीहरूको चार वर्ष पदावधि यही अगस्त अन्तिममा सकिँदैछ। पदावधि सकिएर स्वदेश फर्कने तयारीमा रहेकै बेला उनीहरूको अवधि थपिएको हो। खारेज गरिएको ब्राजिलमा समेत राजदूतको पदावधि थपिएको छ। यसबारे राजदूत बन्द गर्ने प्रक्रिया पूरा गर्नका लागि पनि केही समय लाग्ने भएकाले यस्तो निर्णय भएको अधिकारीहरूले बताएका छन्। यी बाहेक अमेरिका, चीन, भारत, बेलायत, अस्ट्रेलिया, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, बहराइन, ओमान, इजरायल, बंगलादेश र अस्ट्रियाका लागि 13 जना राजदूत नियुक्तिका लागि सरकारले जेठ 14 गते सार्वजनिक आवेदन आह्वान गरेको थियो। 13 जना राजदूतका लागि 4,000 भन्दा बढ़ी आवेदन, 2700 जना सरकारको प्रारम्भिक सूचीमा लगायतका उपशीर्षकमा राजदूत नियुक्तिमा अन्यल, 6 देशमा राजदूतको पदावधि थप, 17 देशमा कार्यभागको भर शीर्षकमा आजको मध्याह राष्ट्रिय दैनिकमा यो खबर छ।
3: खर्च टार्न ऋण खोज्दै उखु किसान शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। नवलपरासी, बर्दघाट, सुस्ता पश्चिमका चिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका 2 चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी दिन बाँकी छ। सरकारले यसपालि चिनी उद्योग मिललाई किसानबाट खरिद गरेको कृषि उपजको भुक्तानी 25 दिनभित्र गर्न अन्यथा कार्यवाही हुने भनेको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समावेश छ। सरकारले कार्यसूची कार्यान्वयनका लागि जिल्ला प्रशासन मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको भनिए पनि नवलपरासीका किसानले 5 महिना अघि क्रसिङ गरेको उखुको करोड़ भुक्तानी अहिलेसम्म पाएका छैनन्। त्यति मात्रै होइन, यहाँको एउटा चिनी मिलले 3-4 वर्ष अघिको उखुको भुक्तानी समेत दिएको छैन। सुनवल नगरपालिकामा रहेको लुम्बिनी चिनी उद्योग प्रालीले यो वर्ष क्रसिङ गरेको उखुको करिब 20 करोड़ रूपियाँ किसानलाई भुक्तानी दिन बाँकी छ। जिल्लाकै अर्को चिनी उद्योग इन्दिरा सुगर मिलले किसानलाई 4 वर्ष अघिदेखिको 7.5 करोड़ भुक्तानी गरेको छैन। यो उद्योग विगत 2 वर्षदेखि बन्द छ। उखु उत्पादक कृषक महासंघ नेपालका केन्द्रीय प्रवक्ता तथा नवलपरासीका निवर्तमान अध्यक्ष उमेश चन्द्र यादवका अनुसार प्रतापपुरको इन्दिरा सुगर मिलले 7.5 करोड़ र सुनवलको लुम्बिनी चिनी उद्योगले 20 करोड़ गरी 27.5 करोड़ रूपियाँ उखुको भुक्तानी बाँकी छ। उधारोमा उखु बेच्न बाध्य किसानले भुक्तानी नपाउँदा घर खर्च चलाउन मुस्किल भएको बताएका छन्। जिल्लाको प्रतापपुर सात गुठी सूर्यपुराका विश्वबन्धु यादवले यो वर्ष लुम्बिनी चिनी मिललाई बेचेको उखुको करिब 8 लाख रूपियाँ भुक्तानी नपाएको बताए। लुम्बिनीले फागुनमा क्रसिङ गरेको उखुको भुक्तानी किसानलाई अहिलेसम्म नदिएको उनले बताए।
2: नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रदेश सत्ता समीकरणमा दरार आइसकै साथै प्रदेशमा मिलेर अघि बढ़ने कसरतमा 2 वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टीका नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई समेत साथमा लिएर अघि बढ़ने भएका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव तयार पारिरहेका छन्। एमालेबाट प्रतिनिधि सभा संसदीय दलका नेता रामबहादुर थापा सहितका नेता प्रदेश सत्ता समीकरण क्रियाकार्यमा छन्। त्यस्तै नेकपाबाट वर्षमान पुन, प्रदेश हमाल लगायतले काम गरिरहेका छन्। एमाले र नेकपा 1-2 दिनभित्र यादव नेतृत्वको जसपालाई समेत साथमा लिएर साथी प्रदेशमा सत्ता सहकार्य प्रस्तावमा हस्ताक्षर गर्ने तयारीमा छन्। कुन प्रदेशको नेतृत्व कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको जनाउँदै एक नेताले भनेका छन्, हामी छिट्टै एउटा समझदारीमा पुग्छौं भनी भनिएको छ। प्रदेश सत्ता सहकार्य विषयमा साउन 5 गते नेकपा संयोजक पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग करिब 2 घण्टा छलफल गरेका थिए। छलफलमा दाहालले संविधान लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सर्वदलीय मोर्चा बनाउनु पर्ने प्रस्ताव गरेका थिए। त्यसमा कांग्रेस तयार नभएको जनाइएको छ। कांग्रेस र एमाले बीच आलो पालो सत्ता सहकार्य गर्ने पूर्व सहमति भत्किएपछि प्रदेशमा सत्ता संकट उत्पन्न भएको छ। अहिले मधेस, बागमती गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा कांग्रेस छ भने कोशी लुम्बिनी र कडाली प्रदेश सरकारको नेतृत्वमा एमाले छ। कांग्रेस एमाले सहकारी भत्किएपछि नेकपाले सुदूरपश्चिम कडाली र बागमती प्रदेशमा सरकारको नेतृत्व पाउनुपर्ने दावी गर्दै आएको छ। तर एमाले बागमती लुम्बिनी र कडाली प्रदेश सरकारको नेतृत्व नेकपालाई दिने पक्षमा छैन। कांग्रेसभित्रको आन्तरिक विवादसँगै सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार एमाले बजेटको विपक्षमा उभिएपछि संकट छन् पेचिलो बन्दै गएको छ।
3: जोखिममा किशोरी आमा शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। रूकुम पश्चिमको मुसिकोट नगरपालिका 14 कि 19 वर्षीय सुशीला रोकाका लागि 21 जेठको बिहान जीवनकै सबैभन्दा कठिन अवस्था बन्यो। व्यथा शुरू हुँदा पहिलो सन्तानको प्रतीक्षामा रहेको परिवार खुशी थियो र तर जटिलता बढ़दै जाँदा त्यो खुशी चिन्तामा बदलियो। सुशीलालाई हतार हतार जिल्ला अस्पताल पुर्याइयो। अस्पतालमा चिकित्सकले भने अब शिशुको आश मार्नुहोस्, समयमै ल्याउनु भएन, हामी बचाउन सक्दैनौ। यस्तो सुनेर परिवार स्तब्ध भयो। सुशीलाको गर्भमा जुम्ल्याहा शिशु थिए। लामो प्रयासपछि एउटा शिशुको सामान्य प्रसूति भयो भने दोस्रो शिशुलाई शल्यक्रिया गरेर निकाल्नु पर्यो। सुशीलाकी भाउजू नन्दकलाका अनुसार शिशु जन्मिएपछि पनि जोखिम टरेन। सुशीलाको अस्वाभाविक रक्तस्राव बढ़्यो। नानी नन्द कलिले उमेरमा सुत्केरी भएर हो कि केले हो, बच्चा जन्मिएपछि पनि रक्तस्राव रोकिएन, अवस्था बिग्रदै गएपछि अत्तालियौ। नन्दकलाले भने चिकित्सकले आमा र शिशुलाई बचाउन प्रदेश अस्पताल लैजान सुझाव दिए। जिल्ला प्रशासन कार्यालयबाट उद्धार अनुमति आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल लगियो। त्यसपछि मात्रै रोका परिवारमा आशाको दियो बल्यो। सुशीला र उनका नवजात शिशु अझै अस्पतालमै छन्। दुवै शिशुको तौल निकै कम छ। सुशीलाको स्वास्थ्य अझै कमजोर रहेका कारण उनले नवजात शिशुलाई स्तनपान गराउन सकेकी छैनन्।
2: प्रधानमन्त्री वीरेन्द्र शाहले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न उद्योगी तथा व्यवसायीहरूसँग केही दिन यता नियमित तथा घनीभूत सम्वाद गर्नुभएको छ। उहाँले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरू, उद्योगी तथा व्यवसायीहरूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नै बोलाएर छलफल सम्वाद गर्दै आउनु भएको छ। छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई उकास्न व्यवहारिक काम गर्न आग्रह गर्नुका साथै निजी क्षेत्रलाई बलियो आश्वासन दिँदै आउनु भएको छ। छलफलहरूमा प्रधानमन्त्रीले व्यवसायीलाई सरकार उद्योगी व्यवसायीलाई धरपकड गर्ने वा निजी क्षेत्रलाई त्रसित बनाउने पक्षमा नरहेको र मुलुकमा औद्योगिक वातावरण बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्दै आउनु भएको छ।
3: कानूनी उल्झनमा एडभेन्चर टुरिज्म उद्योग शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। विश्वकै अग्लो हिम चुचुरो सगरमाथा प्रवेश गर्ने मध्य बाटोमा पर्छ नाम्चे बजार। समुद्री सतहबाट 3400 मिटर उचाइको नाम्चे बजार छेवैमा छ दूधकोशी नदी। यही नदीको पुरानो हिलारी पुलमा कुनै बेला थियो छेपाल दोर्जी शेर्पाको एभरेस्ट बन्जी। 2081 वैशाखमा खुम्बु पासाङ लामु गाउँपालिका र सगरमाथा राष्ट्रिय निकुञ्जको अनुमति पाए लगत्तै दोर्जीले भारत र फ्रान्सबाट उच्चस्तरीय प्रविधि अनि सामान झिकाएर त्यो साहसिक यात्राको औपचारिक शुरूआत गरेका थिए। एभरेस्ट बन्जीमा 1,40,00,000 रूपियाँ लगानी भइसकेको थियो। अनुमति पाएको ठ्याक्कै 1 वर्षपछि 2082 वैशाखमा बन्जी सञ्चालनमा आएको थियो। पदयात्री र हिमाल आरोहीले 145 फीट तल गर्जिरहेको दूधकोशीमाथि केही सेकेण्ड स्वतन्त्र र स्वच्छन्द सास फेरून् अनि रोमाञ्चक स्मृति साँची राखुन् भने दोर्जीले बन्जी शुरू गरेका थिए। साहसिक खेलमा नयाँ नयाँ प्रविधि र खेल थपिरहने भए पनि नेपालको कानून समय समयमा अध्यावधिक नहुँदा यस्ता कैयन खेललाई कसरी नियमन गर्ने भन्ने समस्या हुन थालेको छ। कानूनी उल्झनमा एडभेन्चर टुरिज्म उद्योग शीर्षकमा कान्तिपुर दैनिकले यो खबर छापेको हो।
2: सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा 600 भन्दा बढ़ी दरबन्दी घटाउने सरकारको तयारी छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म 9 मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वे गरेका छन्। बाँकी मन्त्रालयले सर्वे गरिरहेका 2-3 दिनभित्र टुङ्ग्याउने गरी तयारी गरेको जनाइएको छ। हालसम्म संघीय मामिला महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सूचना तथा संचार, रक्षा, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय ओएनएम गरेका छन् भने हाल सचिव पदको दरबन्दी 71 छन्। त्यसमध्ये मोटामोटी 10 संख्यामा दरबन्दी खटाउने तयारी गरिएको छ।
3: डुबेर मृत्यु हुनेमा बालबालिका धेरै शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नेपालमा डुबेर मृत्यु हुने घटनामा वृद्धि हुँदै गएको छ। वर्षायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढ़ेसँगै डुबेर प्रत्येक वर्ष सयौं नागरिकले ज्यान गुमाउने गरेका छन्। नेपालमा डुबेर मृत्यु हुने सबै घटना अभिलेखीकरण नहुने, दुर्गम क्षेत्रमा भएका मृत्युका घटना प्रहरीसम्म नपुग्ने, कतिपय घटना अन्य कारण अन्तर्गत प्रहरीसम्म नपुग्ने कतिपय घटना अन्य कारण अन्तर्गत दर्ता हुने भएकाले वास्तविक संख्या अझ बढ़ी हुन सक्ने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक घण्टा करिब 30 जनाले डुबेर ज्यान गुमाउने गरेका छन् भने कुल डुबेर मृत्यु हुने मध्ये 24% 5 वर्ष मुनिका बालबालिका रहेका छनृ।